0: साहस नेपाल र सुनिल स्मृति गाउँपालिकाको मानसिक स्वास्थ्य सम्बन्धी सूचना। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या जो कोहीलाई जति बेला पनि हुन सक्छ। यो रोग उपचार तथा परामर्श गरे अरू रोग जस्तै निको हुन्छ। त्यसैले आत्तिने, चिन्तित हुने, बिना कारण डराउने, एक्लै बस्ने, हरेक विषयमा रुचि नहुने, निन्द्रा तथा खानपानमा गडबडी हुने, तनाव महसुस भइरहने, पटछिमेक मिलेर परामर्श र उपचार गर्नमा सहयोग गरौ। अत स्टोम फाउन्डेसनको आर्थिक सहयोगमा सुनिल स्मृति गाउँपालिकाको समन्वय र सहकार संचालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण बिलिप कार्यक्रम सञ्चालन भइरहेका 1, 3, 5 र 6 नम्बर ओडाका बिरामीहरूले सम्बन्धित ओडामै मनोसामाजिक परामर्श सेवा लिन सक्नुहुनेछ। परामर्श सेवाका लागि सम्पर्क मोबाइल नम्बर 97446 84 400। सहास नेपाल र सुनिल स्मृति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँको छरछिमेकमा कोही हिंसामा पर्नु भएको छ? कतै तपाईँ आफै हिंसामा पर्नु भएको त छैन?
2: कतै न्याय कसरी पाउने भनेर भौतारी रहनु भएको त छैन? कि आर्थिक अभावका कारण अन्याय सहेर बसिरहनु भएको छ?
1: यदि त्यसो हो भने रोल्पा अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीमा तुरन्त सम्पर्क गर्नुहोस्।
2: एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीबाट कुनै पनि पीडित व्यक्तिलाई दिइने निशुल्क सेवाहरू,
1: स्वास्थ्य उपचार,
2: चिकित्सकीय कानुनी सेवा,
1: मनोसामाजिक परामर्श,
2: सुरक्षा, आवास।

0: कानुनी उपचार
1: जीविकोपार्जन र पुनर्स्थापना
0: थप जानकारी का लागि एकद्वार संकट व्यवस्थापन केन्द्र रोल्पा अस्पताल रेउका रोल्पा
1: संपर्क मोबाइल नंबर 98411744409 र नजिक को प्रहरी चौकी वा जिला कार्यालय को पैसा नलाग्ने नंबर 100 मा संपर्क गर्न सक्नुहुनेछ।
0: पुनश्च तपाईलाई तपाईको परिवार वा छर छिमेकमा कुनै पनि महिला तथा बाल बालिका माथि हिंसा भएमा सहयोग को लागि सदरमुकाम को अस्पताल में रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र में संपर्क गर्नुहोला।
1: अनुरोधक एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी रोल्पा अस्पताल रेउगा रोल्पा रोल्पा।
2: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा? कहाँ छ तेरो ध्यान आजकल भन् त?
3: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ।
2: किन हो सन्यास लिने? बरु जाउन हिँड, फकाउन जाउन हिँड। आज
3: आफूले लागेको माया त तरक तरक छ।
2: किन तनाव लिइरहेछ? हिँड्न फकाउन जाउन हिँड।

0: ब्याह महत्वपूर्ण भूमिका लिया हाब्रे तुम गे जम्मै मिले द रक्षे दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविको पार्जन ल टिवा सुक्ने पानो आका अरक मुया दान्दा अवस्था लले आका तुम नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिले द जंगल तुम झुङ दान्दाउ माय द जुगात्ने पानो
1: ओहो अन्त नङ चाहि हाब्रे तुम जुगात्ने हेन त लाग्यो नलिन्छन् लाग्यो नलिने बाजु
0: कदा मलिङे आकालो लागि कि हाब्रे तुम बासस्थान ल संरक्षण ला समस्या अन्त वन जंगल तुम मिका जुगङ्या वन संरक्षण अकिन्त मालिङ्गो निंगालो अन्त चोरी शिकारी जनावर तुम जथा भाबिल माराइया आकालो चोरी शिकारी अदु कारण ए नङ्न काका ए भ्या समय ज्याल ल हाल अचुङसि वलिउ अरकी उल्जो सचेत ले समुदाय रापी हाब्रे ल महत्व बारे ल सल्लाह आयु
1: ए हो र अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम्मै हाब्रे संरक्षण लोज हो बाजु
0: नातिनी हाब्रे लो बासस्थान जोगात्ने वाक मांगची नका पोला अरु जम्मै जनावर रातुङपी जोगात्ने पानो
1: बाजु अब खिन गापी धादुया तरिका ए हाब्रे तुम जोगान्ने त सहभागी आजयङ
0: शाबास न्यामी नातिनी
2: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
3: के भयो बोला दाइ के गुनगुनाइरहेको
2: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
3: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
2: यति सजिलै
3: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ
4: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: आजकलको त के भाषा कुनै पहिला साथीहरू भन्दा बित्तिकै ज्यान फालेर दौडिन्थ्यो। बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन, यो पनि जैटिङ नै हुन्छ क्या।
1: ए कस्तो चातेको हो कि, हेर्नु न ठुलो डाई, उहाँले त लास्टै नै भन्नुभयो कि मलाई।
2: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
0: के भोग्नु र ठुलो, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन होला केरो पक्कै।
2: हेर भाइहरू, मलाई टेन्सन छ यार। आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछे, मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन्, बस्ने रहेछन्। अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने अब के गर्ने, कहाँ गएर गहना बनिदिने, भरपर्दो गहना पसल कहाँ छ, अत्तो पत्तो छैन।
0: यति कुरामा त के अट्किनु दाइ, सधैँ नयाँ दुला भर्खर भर्खर बिहे गरेको थाहा उसलाई, उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई। ओ भन्दैन भन्ने दाइलाई।
1: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको हो? मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यू रोल्पा सुनचाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ। तपाईँ पनि त्यहीँ जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
0: हाम्रा सेवाहरू,
2: हामी कहाँ शुद्ध सुनचान्दीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साथ फेर पनि गरिन्छ।
1: प्रोप्राइटर हरि गौतम,
2: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026642।
1: शुद्धता र विश्वासको अटुट सम्बन्ध,
2: न्यू रोल्पा सुनचान्दी पसल, रोल्पा नगरपालिका 4, लिबाङ, बिजबजार, रोल्पा।
3: I'm

0: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाउँ है त।
1: जाउ जाउ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ, रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: वडा अध्यक्षज्यू नमस्कार।
9: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
8: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो, प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्ग्याइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
9: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने, जबरजस्ती गरने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन, त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है फेरि।
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु, हामीले मिलाउनु हुँदैन?
9: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौँ, सुरक्षित समाजको निर्माण गरौँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ठुल्लाई, गाउँमा सबैले खेतीपाती काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिनँ, किन हो? यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
11: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ, अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन के

0: गोरुले दिनभर लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जोति सकिन्छ, त्यसै गरेर अब घाँस काट्नु पनि परेन, अब त बजार जाने अनि ट्याक्टरले जोत्नुस् त।
1: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
0: अब त्यो त चिन्तै नगर्नुहोस् न दाई तपाईँ। रोल्पा नगरपालिका दोलीबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गएपछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ नि?
1: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिउ जस्तो लागिसक्यो। म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्रोको खोर बनाउने छ, खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थियो, पुरानो आरा भाँचिसक्यो। अब कहाँ किन्ने होला, के गर्ने होला, यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरेका छौ।
0: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, सिधै रोल्पा मेसिनरी अदर एन्ड सप्लायरमा जानुहोस्, तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खाने पानी लगायत सम्पूर्ण सामान, कृषि जन्ने सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
1: ओहो लौ बाबु, उसो भए म भोलि बिहान नै गएर सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
0: अनि एउटा कुरा के दाई, रोल्पा मेसिनरी अदर एन्ड सप्लायरसित लिबाङमा मात्र नभएर सुलेजहरूको शाखाबाट पनि सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि।
2: प्रुफ राइटर गीताराम सुरपाइली, सम्पर्क मोबाइल नम्बर 9858-51-744, 9815-74-596, 9841-91-744 र 9748-061-43। एक पटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सुलिचौरो रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बीच बजार, लिबाङ, रोल्पा।

0: भैया नि बाबे कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467667 र 97093-98409।
3: यो मान्छे कहाँ गएछ? बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछ आउँदैछु त भन्छ, कामहरू छ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ कहाँ यति बेलासम्म आउँदै नआउने, आउँदै नआउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
4: हेर्न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भन्या।
3: ल यो जमानामा आएर पनि किन यति कुरामा अट्किरहेको? रुनिबाङमा रहेको हाम्रो सुन सहरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यहीँ गएर बनाएर छिट्टो आउनु है।
5: हाम्रा सेवाहरू,
6: हामी कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ।
3: प्रोप्राइटर टिकाराम योगी, सम्पर्क मोबाइल नम्बर 97 42 59 23।
6: सुनसहरी मोटरसाइकल वर्कसप, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, बोडाचौर जाने बाटो, रोल्पा।
7: लौ झर्नुहोस् झर्नुहोस्, रुनिबाङ आइपुग्यौँ है हामी, भाडा दिनुहोस् त सबैजनाले।
3: यहाँ खलासी भाइ पनि कस्तो भाडा भाडा गरेर बोलाइन लगाइसक्यो, मान्छेले यहाँ भोकले हैरान बनाइसक्यो। तिम्रो भाडा कसले खाइदिन्छ र बरु सिकाइदिनु, यहाँ नास्ता खाने होटेल कहाँ छ?
7: ओहो मेरो दाई, यसरी आवेगमा नआउनु न, तपाईँको माथितिर हेर्नु न, न्यु सुरुखेत एन्ड सुरबाङ होटेल लेखिएको ब्यानर देखिन्छ, त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ, मजाले खानुहोला, तर मलाई भाडा भने दिनुहोस् है।
5: हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा नास्ता र अर्डर अनुसार खानाको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर श्री कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97616 59 159 र 98267 64 9 80।
5: न्यु सुर्खेत एन्ड सुरबाङ होटेल, सुनिल स्मृति, गाउँपालिका 3, जी पार्क, रुनिबाङ, रोल्पा।
3: लौ त साथीहरू, अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारीहरू त लगभग लगभग सकियो, अब के चाहिँ बाँकी रह्यो भनेपछि वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्नेछ, प्रमाण पत्रका कुराहरू छन्, मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराई नै जानुपर्नेछ। के छ हाम्रो अध्यक्षज्यूको राय?
7: हत्तेरी सचिवज्यू, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ भन्या, यति सानो कामको लागि पनि लिबाङ घोराही जानुपर्छ र भन्या?
3: अनि के त
7: यी सबै कामहरू त रोल्पाको सुलिचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ कि? यसको त सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङमा पनि शाखा पसल छ नि।
8: हाम्रा सेवाहरू प्रमाण पत्र भिजुडिङ कार्ड ब्याज कार्ड मेडल ट्रफी मायाको चिनो आईडी कार्ड बिल भ्याट बिल तथा रसिद छपाई टी सर्ट गिलास टोपी र प्लेटमा छपाई
7: विवाह कार्ड नाइलन तथा अटो छाप होर्डिङ बोर्ड साइन बोर्ड वाल पेन्ट सूचना पार्टी नेम प्लेट डोर नेम प्लेट शिलालेख र ताम्रा पत्र जीमेल त्रिवेणी आर्ट्स @gmail.com अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुलिचौरको लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुनिल स्मृति गाउँपालिका चार जिपरका नजिकै बस पार्क जाने बाटो रोल्पा सम्पर्क मोबाइल नम्बर 98578222310 रुइनी बाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुनिल स्मृति गाउँपालिका 3 रुइनी बाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा सम्पर्क मोबाइल नम्बर 98649576955
9: कति सुन्दर मौसम यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला
10: त्यही त मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ अब साँच्चै कतै घुम्न जाऊँ न
11: हावातलमा कुरा गरेर मात्र हुँदैन नि साथीहरू हामीहरू त छजना बाइक छ तिनो त त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन अस्तिदेखि बिग्रेर बसिरहेको छ वर्षातको समय छ बाइकभन्दा राम्रो त गाडी नै हुन्थ्यो होला तर गाडी पनि छैन हामीसँग त
7: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ कि तपाईँहरूले बाइक नै बनाउनु परे पनि गाडी नै लोक्नु परे पनि रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ
5: हाम्रा सेवाहरू
7: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनमा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ ग्रुप राइटर रामु सलाद सम्पर्क मोबाइल नम्बर 98449177149 वेलकम वर्कशप रोल्पा नगरपालिका 4 खाद्य टोल

0: झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।

0: कता हो भाई, कतै नहेरी हिँडा छौ नि।
1: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
0: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
1: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
0: बच्चालाई क्षयरोग लाग्न पाउँदैन।
1: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षयरोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयंसेविका दिदी?
0: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
1: अनि
0: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यु गर्दा नाकमुख रुमालले छोप्नुपर्छ, यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
1: बुझे दिदी।
2: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौं, निरोगी भई बाँचौं।
3: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
4: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
5: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
5: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
4: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
5: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
6: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: ढोक गरे काका।
1: भाग्यमानी भएस। अनि त किन आएस् त बाबु, घरतिरको खबर के छ नि?
7: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
1: होइन, त के भन्दैछस् बाबु, म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
7: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
1: हो र बाबु?
7: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाई हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
1: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, लजाऊ।
2: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
8: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
3: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
9: सज्जनहरू, के तपाईँले विचार गर्नु भएको छ?
10: एउटा रुख जो स्वयं आधी, हुरी, खडेरी, शीत, वर्षा सबै थोक सहेर पनि प्राणी जातिलाई सहारा दिन्छ र हाम्रो रक्षा गर्दछ। रुखको पात, फूल, फल, छाया, जरा, बोक्रा, सुगन्ध, चोप, मुना, कोइला सबै थोकले हाम्रो मनोकामना पूरा गरिरहेको छ।
9: आफ्नो धन, विवेक, बानी तथा कर्मद्वारा अरूको कल्याण गर्नु नै जीवनको सफलता हो। जुन कर्म एउटा रुखले गरिरहेको छ, तर हामी कति कृतज्ञ छौँ। आफ्नो जीवनको कल्याण गरिरहेको रुख काटिरहेका छौँ। निहित स्वार्थका लागि वन विनाश गरिरहेका छौँ। मानिसको लागि वन जङ्गल भन्दा ठुलो तीर्थ धाम अर्को कुनै छैन। त्यसैले आफ्नो घर वरिपरि रुख बिरुवा रोपौ, रोपिएका बिरुवाको संरक्षण गरौ।
11: वन जोगाऊ, पुण्य कमाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
12: रोल्पा।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: ओहो बाजु कानन नाजेनु र नाटुङ्के बेसै माया लागे, कोक्दो जुङ हन्या मन्या लागे, तर नातु रहन्द फुट
5: नातिनी जलवायु परिवर्तन ला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुम व्याप महत्वपूर्ण भूमिका लिया हाब्रा तुम गे जम्मै मिले द रक्षा दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविकोपार्जन ल टेवा सुक्ने पानो आका अरक मुया दान्ता अवस्था ल ले आका तुम नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुम झुङ दान्दाउ माय द जुगात्ने पानो।
4: ओहो अन्द नङ चाहिँ हाब्रे तुम जुगान्या हेन त लाग्यो नलिन्छन् लाग्यो नलिन्ने बाजु
5: कोदा मलिङे आकालो लागि गे हाब्रे तुम बासस्थान ल संरक्षण ल समस्या अन्द वन जंगल तुम मिका जुगान्या वन संरक्षण अखिन्त मालिङ्गो निंगालो अन्द चोरी शिकारी जनावर तुम जोथा भाबी ल माराइया आकालो चोरी शिकारी ओदु कारण ए नङ न काकाए भ्या समय ज्याल ल हाल अचुङसी वलिउ अरके उल्जो सचेत ले समुदाय रापी हाब्रेलो महत्व बारे ल सल्लाह आयु
4: ए हो र अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम्मै हाब्रे संरक्षण रोज हो बाजु
5: नातिनी हाब्रेलो बासस्थान जोगात्ने वाक मांगची नका पोला अरु जम्मै जनावर रातुङपी जोगात्ने पानो
4: बाजु अब खिन नापी धारिया तरिका ए हाब्रे तुम जोगान्या त सहभागी आजयंग
5: स्याबास न्यामी नातिनी
6: नानी खाना खाना आऊ
7: लाउ दिनुस
6: हात धोयो
7: धोइसके बाबा
6: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनुपर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
7: ढिला भइसक्यो
8: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ
6: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
8: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ
9: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: आजकलको तले के भाषा कुनै पहिला साथीहरू भन्न बित्तिकै ज्यान फालेर दौडिन्थ्यो। बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन, यो पनि जैटिङ नै हुन्छ क्या।
1: ए कस्तो चातेको हो कि, हेर्नु न ठुलो डाई, उहाँले त लास्टै नै भन्नुभयो कि मलाई।
2: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
0: के भोग्नु र ठुलो, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन होला केरो पक्कै।
2: हेर भाइहरू, मलाई टेन्सन छ यार, आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछे, तँ छैन।
0: यति कुरा म त के अट्किनु दाइ, सधौँ नयाँ दुला भर्खर भर्खर बिहे गरेको थाहा उसलाई, उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई। ओ भन्दैन भन्ने दाइलाई।
1: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको हो? मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यू रोल्पा सुन चाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ। तपाईँ पनि त्यहीँ जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
0: हाम्रा सेवाहरू,
2: हामी कहाँ शुद्ध सुन चाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साथ फेर पनि गरिन्छ।
1: प्रोप्राइटर हरि गौतम।
2: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026042।
1: शुद्धता र विश्वासको अटुट सम्बन्ध।
2: न्यू रोल्पा सुन चाँदी पसल, रोल्पा नगरपालिका 4, लिबाङ बिच बजार, रोल्पा।

0: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
5: हुन्छ हुन्छ
6: ल हुन्छ।
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ठुल्लाई, गाउँमा सबैले खेतीपातीको काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिनँ। किन हो, यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
12: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ। अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन, के गर्ने हो? म त बक्कै परेको छु तै बाबु।
11: ओहो थुल्लाई, तपाईँ हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो। हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छादेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो। गोरुले दिनभरि लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जोति सकिन्छ। त्यसै गरी अब घाँस काट्नु पनि परेन, अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् त।
12: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
11: अब त्यो त चिन्तै नगर्नुहोस् न दाई। तपाईँ रोल्पा नगरपालिका 2 लिबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गएपछि त

0: यस्ता खेतबारी जत्ने ट्याक्टर त हामी कति लिन सक्छौ सक्छौ नि
1: कस्तो काइन्डाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिउ लिउ जस्तो लागिसक्यो। म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्रोको खोर बनाउने छ, खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थियो, पुरानो आरा भाँचिसक्यो। अब कहाँ किन्ने होला, के गर्ने होला, यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरेका छौ।
0: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, मेसिनरी अदर एन्ड सप्लाईमा जानुहोस्, तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खाने पानी लगायत सम्पूर्ण सामान, कृषिजन्य सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
1: ओहो लौ बाबु, ओसो बा म भोलि बिहान नै गएर यो सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
0: अनि एउटा कुरा के दाई, रोल्पा मेसिनरी अर्डर एन्ड सप्लाईसित लिबाङमा मात्र नभएर सुलेचरको शाखाबाट पनि सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि।
2: प्रुफ राइटर गीताराम सिर्पाइले, सम्पर्क मोबाइल नम्बर 9858-51-744, 9815-74-596, 9841-91-744 र 9748-01-43। एक पटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बीच बजार, लिबाङ, रोल्पा।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध, आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्। रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्। जन्म, मृत्यु, विवाह, बसाइ सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्। जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न जान्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्। तपाईँका सन्ततिहरू कतै मदिरा जन्य लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउँदै सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाउनुहोस्। स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्र गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिमाना समेत हुन सक्दछ। वडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्। तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्। नगरपालिकाभित्र रहेका महत्त्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर र गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय, जङ्कोट, जलजला पद यात्रा, स्याकाई र उखरेनी दादा होमस्टे, गुरुङला मार्ग तथा बङ्करहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुरीखेल, मारिचौ रङ्गशाला, विभिन्न मन्दिरहरू संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोलामाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्र जथाभावी फोहोर गर्ने काम नगरौँ। तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर परिवारमा कुनै अपाञ्छित घटनाहरू भइरहेको छ, समाजमा कुनै पनि अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने ओडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्तै खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्। रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट, रोल्पा नगरपालिकाको सूचना केन्द्र नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै पनि सुझाव वा ग्राहक गुनासो परेमा सम्बन्धित निकायको गुनासो पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ। रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय लिबाङ रोल्पा।
5: कति दुखेको रात दिन दुखेको दुखै छ।
6: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
5: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
6: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
5: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
6: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि।
5: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
6: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093-98409।
7: हस् हुन्छ, म जसरी पनि आउँछु, तपाईँ चिन्ता नगर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।
8: सुन केटी, प्राइज पनि 3,00,000 रुपियाँ पो छ त, जसरी पनि जित्नै पर्छ।
9: दरो जवाब दिनु पर्छ है, कडा प्रतिस्पर्धा हुनेवाला छ।
10: खै त त्यो जीवेश भाइ,
9: ओइ, छुटेर मात्र बस्ने हो, तयारी गर्नु पर्दैन के तालो?
11: हामी पोखरेलीहरूलाई कसैले जित्न सक्दैन, बुझ्नुभयो?
9: मैले सुनेको त्यो झापाली केटीहरू एकदम खतरा छ अरे।
7: सही सुन्नु भएको रहेछ, हामी खतरा होइन, महाखतरा हो।
12: आमै, यो त कमेडी भिडियोमा खेल्ने केटा होइन र, यस्तो पनि गीत गाउँछ र?
11: अनि राग बोका नि अलि सम्हालेर है,
8: मुख सम्हालेर बोल्नी।
13: सबै प्रतियोगीहरू कृपया भित्र आइदिनु होला, कम्पिटिसन सुरु हुन लाग्यो।

जसरी पनि पैसा म्यानेज गर्छु डाक्टर साहेब, तपाईँ आमाको अपरेसनको तयारी गर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।

0: यो मान्छे कहाँ गयो छ, बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछु आउँदैछु त भन्छ, कामहरू छ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ कहाँ यति बेलासम्म आउँदै नआउने, आउँदै नआउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
1: हेर न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भने।
0: ल यो जमानामा आएर पनि किन यति कुरामा अटकिरहेको? रेनिबाङमा रहेको हाम्रो सुनसरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यही गएर बनाएर छिट्टो आउनु है।
2: हामी
1: कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ।
0: प्रोप्राइटर टिकाराम योगी, सम्पर्क मोबाइल नम्बर 97 42 59 23।
1: सुनसहरी मोटरसाइकल वर्कसप, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, बोडाचौर जाने बाटो, रोल्पा।
3: हानिकारक परम्परागत अभ्यास विरुद्ध सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाको सूचना।
1: हानिकारक परम्परागत कुरीति, कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौँ।
3: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत, अस्तित्व र महत्त्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
1: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
3: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने र कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौँ।
1: 20 वर्ष भन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बाल विवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
3: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन, आत्मनिर्भर बन्न उचित शिक्षा दिऊ।
1: दाइजोमा लगानी होइन, छोरीको उच्च शिक्षा र शिव विकासमा लगानी गरौ।
3: दाइजो प्रथा अनावश्यक आर्थिक बोझ हो, यस्तो प्रथालाई समाजबाट आजै बहिष्कार गरौ।
1: असत्य अप्रमाणित विषय समाजमा कमजोर र असहाय व्यक्तिमाथि थुपारिने अमानवीय बोक्सी प्रथाको विरोध र अन्त्य गरौ।
3: समुदायमा अमानवीय कार्य भएमा निशुल्क फोन नम्बर नेपाल प्रहरी 100, बाल बालिका खोज तलास केन्द्र 104, बाल बालिका हेल्प लाइन नम्बर 198, राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौ या नजिकैको प्रहरी कार्यालय, उडा कार्यालय र गाउँपालिकामा खबर गरौ।
1: सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पा द्वारा जनहितमा जारी सन्देश।

0: जय देश जय किसान सुपर बाउल इन नेपाली को शान।
1: लौ झर्नुस् झर्नुस् रुनीबाङ आइपुग्यौँ है हामी, भाडा दिनुहोस् त सबैजनाले।
2: या खलासी भाइ, पनि कस्तो भाडा भाडा गरेर बोलाइन लगाइसक्यो मान्छेले, भोकले हैरान बनाइसक्यो। तिम्रो भाडा कसले खाइदिन्छ र? बरु सिकाइदिनु यहाँ नास्ता खाने होटेल कहाँ छ?
1: ओहो मेरो दाई, यसरी आवेगमा नआउनु न। तपाईँको माथितिर हेर्नु न, न्यु सुरुखेत एनएस सुरुबाङ होटेल लेखिएको ब्यानर देखिन्छ। त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ, मजाले खानुहोला। तर मलाई भाडा भने दिनुहोस् है।
3: हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा नास्ता र अदर अनुसार खानाको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर श्री कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97616 59 159 र 98267 64 9 80।
3: न्यू सुरकेट एन्ड सुरबाङ होटेल, सुनिल स्मृति गाउँपालिका 3, जी पार्क, रुनीबाङ, रोल्पा।
2: लौ त साथीहरू, अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारीहरू त लगभग लगभग सकियो। अब के चाहिँ बाँकी रह्यो भनेपछि, वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्नेछ, प्रमाण पत्रका कुराहरू छन्, मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराइ नै जानुपर्नेछ। के छ हाम्रो अध्यक्षज्यूको राय?
1: हत्तेरी सचिवज्यू, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ भन्या? यति सानो कामको लागि पनि लिबाङ घोराही जानु पर्छ र भन्या?
2: अनि के त
1: यी सबै कामहरू त रोल्पाको सुलीचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ कि? यसको त सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङमा पनि शाखा पसल छ नि।
4: हाम्रा सेवाहरू, प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आइडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी सर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
1: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र, जिमेल त्रिवेणी आर्ट्स@gmail.com, अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुलिचौर लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4, जिपरका नजिकै बस पार्क जाने बाटो, रोल्पा। सम्पर्क मोबाइल नम्बर 98578 22 310। रुइनीबाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ, खगाम जाने बाटो, उपल्लो गल्ली, रोल्पा। सम्पर्क मोबाइल नम्बर 98649 5076 955 55 55।

0: आहा, कति सुन्दर मौसम। यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला।
1: त्यही त मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ। अ साँच्चै कतै घुम्न जाऊँ न।
2: हावातालमा कुरा गरेर मात्र हुँदैन नि साथीहरू। हामीहरू छजना बाइक छ, तिनवटा। त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन, अस्तिदेखि बिग्रेर बसिरहेको छ। वर्षाको समय छ, बाइकभन्दा राम्रो त गाडी नै हुन्थ्यो होला, तर गाडी पनि छैन हामीसँग त।
0: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ कि तपाईँहरूले? बाइक नै बनाउनु परे पनि, गाडी नै लग्नु परे पनि, रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि। त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
3: हाम्रा सेवाहरू,
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनमा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट, बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 98449 77149। वेलकम वर्कसप, रोल्पा नगरपालिका 4, खाद्य टोल।

0: झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि?
3: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
2: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
3: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
2: बच्चालाई क्षयरोग लाग्न पाउँदैन।
3: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षयरोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयं सेविका दिदी?
2: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
3: अनि
2: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यौँ गर्दा नाकमुख रुमालले छोप्नु पर्छ, यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
3: बुझे दिदी।
4: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौँ, निरोगी भई बाँचौँ।
0: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
2: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि?
3: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
2: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
3: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
2: बच्चालाई क्षयरोग लाग्न पाउँदैन।
3: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षयरोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयं सेविका दिदी?
2: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
3: अनि
2: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यौँ गर्दा नाकमुख रुमालले छोप्नु पर्छ, यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
3: बुझे दिदी।
4: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौँ, निरोगी भई बाँचौँ।
0: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
5: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
6: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
5: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
6: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
5: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
6: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
7: अब बन्ने घर बस्न योग्य घर, युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: ढोक गरे काका।
3: भाग्यमानी भएस, अनि त किन आएस त बाबु, घरतिरको खबर के छ नि?
8: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
3: होइन, त के भन्दैछस् बाबु, म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
8: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
3: हो र बाबु?
8: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिँड्नुहोस् काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
3: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, लजाऊ।
4: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
9: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
0: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
10: प्रिय सज्जनहरू के तपाईले विचार गर्नु भएको छ?
11: एउटा रुख जो स्वयं आदि हुरी खडेरी शीत वर्षा सबै थोक सहेर पनि प्राणी जातिलाई सहारा दिन्छ र हाम्रो रक्षा गर्दछ। रुखको पात फूल फल छाया जरा बोक्रा सुगन्ध चोप मुना कोइला सबै थोकले हाम्रो मनोकामना पूरा गरिरहेको छ।
10: आफ्नो धन विवेक बानी तथा कर्मद्वारा अरूको कल्याण गर्नु नै जीवनको सफलता हो। जुन कर्म एउटा रुखले गरिरहेको छ तर हामी कति कृतज्ञ छौँ। आफ्नो जीवनको कल्याण गरिरहेको रुख काटिरहेका छौँ। निहित स्वार्थका लागि वन विनाश गरिरहेका छौँ। मानिसको लागि वन जङ्गल भन्दा ठुलो तीर्थ धाम अर्को कुनै छैन। त्यसैले आफ्नो घर वरिपरि रुख बिरुवा रोपौ, रोपिएका बिरुवाको संरक्षण गरौ।
12: वन जोगाउ पुण्य कमाउ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
13: रोल्पा।
14: हस् हुन्छ, म जसरी पनि आउँछु, तपाईँ चिन्ता नगर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।
15: सुने केटी हो, प्राइज पनि 3,00,000 रुपियाँ पो छ त, जसरी पनि जित्नै पर्छ।
16: दरो जवाब दिनु पर्छ है, कडा प्रतिस्पर्धा हुनेवाला छ।
17: खै त त्यो जीवेश भाइ,
16: ओइ सुतेर मात्र बस्ने हो, तयारी गर्नु पर्दैन के तालो?
18: हामी पोखरेलीहरूलाई कसैले जित्न सक्दैन, बुझ्नुभयो?
16: मैले सुनेको त्यो झापाली केटीहरू एकदम खतरा छ अरे।
14: सही सुन्नु भएको रहेछ, हामी खतरा होइन महा खतरा हो।
19: आमै, यो त कमेडी भिडियोमा खेल्ने केटा होइन र, यस्तो पनि गीत गाउँछ र?
20: मिनुल वाटर सुन्नु भएको छैन?
21: ससुराली जाने हो सुने छैन? कराई धोइदेऊ न सुने छैन?
18: अनि राग बोका नि अलि सम्हालेर है
14: हेरौला।
15: मुख सम्हालेर बोल्ने
22: सबै प्रतियोगीहरू कृपया भित्र आइदिनु होला, कम्पिटिसन सुरु हुन लाग्यो।

जसरी पनि पैसा म्यानेज गर्छु डाक्टर साहेब, तपाईँ आमाको अपरेसनको तयारी गर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: ओहो बाजु कानन नाजेनो र नाटुङ्के बेसै माया लागे, कोक्दो जुङ हन्या मन्या लागे, तर नातु रहन फुट
5: नातिनी नगाके गेमी देशला दुर्लभ जनावर चिहाइ आका तुम कोक्ने माग चिहाइ नानी
4: ए नका
5: जलवायु परिवर्तनला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुम व्याप महत्वपूर्ण भूमिका लिया हाब्रे तुम गे जम्मै मिले द रक्षे दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविकोपार्जन ल टेवा सुक्ने पानो आका अरक मुया दान्त अवस्था ल ले आका तुम नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुम झुङ दान्दौ माय द जुगात्ने पानो
4: ओहो अन्द नङ चाहिँ हाब्रे तुम जुगात्ने हेन त लाग्यो नलिन्छन् लाग्यो नलिने बाजु
5: कोदा मलिङे आकालो लागि गे हाब्रे तुम बासस्थान ल संरक्षण ल समस्या अन्द वन जंगल तुम मिका जुगाङ्या वन संरक्षण अकिन्त मालिङ्गो निंगालो अन्द चोरी सिकारी जनावर तुम जोथा भाभी ल माराइया आकालो चोरी सिकारी अदु कारण ए नङ न काका ए भ्या समय ज्याल ल हाल अचुङसी अलिउ अरके उल्जो सचेत ले समुदाय रापी हाब्रे ल महत्व बारे ल सल्लाह आयु
4: ए हो र अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम्मै हाब्रे संरक्षण रोज हो बाजु
5: नातिनी हाब्रे लो बासस्थान जोगात्ने वाक मांगची नका पोला अरु जम्मै जनावर रातुङपी जोगात्ने पानो
4: बाजु अब खिन नापी धारिया तरिकाए हाब्रे तुङ जोगात्ने त सहभागी आजयङ
5: स्याबास।

0: र वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
1: वर्षेनी झाडा पखला लगायतका सरसफाइको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आजकल योग्यताले के भाषा कुनै पहिला साथीहरू भन्न बित्तिकै ज्यान फालेर दौडिन्थ्यो, बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन, यो पनि जैटिङ नै हुन्छ क्या।
4: ए कस्तो चातेको हो कि, हेर्नु न ठुलो डाई, उहाँले त लास्टै नै भन्नुभयो कि मलाई।
5: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
3: के भोग्नु र ठुलो, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन होला क्या पक्कै।
5: हेर भाइहरू, मलाई टेन्सन छ यार। आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछ, मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन्, बस्ने रहेछन्। अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने, अब के गर्ने, कहाँ गएर गहना बनिदिने, भरपर्दो गहना पसल कहाँ छ, अत्तो पत्तो छैन।
3: यति कुरा म त के अट्किनु दाइ, सधैँ नयाँ दुला भर्खर भर्खर बिहे गरेको थाहा नि उसलाई, उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई, ओइ भन्दैन भन्ने दाइलाई।
4: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको हो? मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यू रोल्पा सुन चाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ। तपाईँ पनि त्यही जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
3: हाम्रा सेवाहरू,
5: हामी कहाँ शुद्ध सुन चाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साथ फेर पनि गरिन्छ।
4: प्रोप्राइटर हरि गौतम।
5: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026042।
4: शुद्धता र विश्वासको अटुट सम्बन्ध।
5: न्यू रोल्पा सुन चाँदी पसल, रोल्पा नगरपालिका 4, लिबाङ बिच बजार, रोल्पा।
6: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
7: भोक त मलाई पनि लागेको छ नि, बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
6: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
7: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
8: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
6: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9768836758।
8: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ, रोल्पा।
5: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
6: वाह, नास्ता होस् त यस्तो
7: कस्तो,
6: ओली नास्ता पसल जस्तो।
9: लगभग सबैजना आइसक्नुभयो, आजको वडास्तरको छलफल सुरु गरौँ न त।
10: हुन्छ हुन्छ,
11: ल हुन्छ।
9: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
10: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
10: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
10: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
10: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो,

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: थुल्लाई गाउँमा सबैले खेतीपातीको काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिनँ। किन हो यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
3: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ। अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन, के गर्ने हो? म त बक्कै परेको छु तै बाबु।
2: ओहो थुल्लाई, तपाईँ हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो। हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छादेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो। गोरुले दिनभरि लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जोति सकिन्छ। त्यसै गरेर अब घाँस काट्नु पनि परेन। अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् तै।
3: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
2: अब त्यो त चिन्तै नगर्नुहोस् न दाइ। तपाईँ रोल्पा नगरपालिका दोलीबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गए पछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ नि?
3: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिउ लिउ जस्तो लागिसक्यो। म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्रोको खोर बनाउने छ। खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थो। पुरानो आरा भाँचिसक्यो, अब कहाँ किन्ने होला, के गर्ने होला? यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरेका छौ।
2: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, सिधै मेसिनरी अदर एन्ड सप्लायरमा जानुहोस्। तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खानेपानी लगायत सम्पूर्ण सामान, कृषिजन्य सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
3: ओहो लौ बाबु, उसो भए म भोलि बिहान नै गएर सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
2: अनि एउटा कुरा के दाइ, रोल्पा मेसिनरी अदर एन्ड सप्लायरसित लिबाङमा मात्र नभएर सुलेजहरूको शाखाबाट पनि यी सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि।
4: प्रुफ राइटर गीताराम सिर्पाइली, सम्पर्क मोबाइल नम्बर 9858751744, 9815745496, 9841971744 र 9748061043। एक पटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बीच बजार, लिबाङ, रोल्पा।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध, आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्। रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्। जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो कोडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्। जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न जान्छ। तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्। तपाईँका सन्ततिहरू कतै मदिरा जन्ने लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउँदै सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नु। राख्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारबाहीको लागि प्रक्रिया अगाडि बढाउनुहोस्। स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारिक कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्र गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिमाना समेत हुन सक्दछ। वडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्। तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्। नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर र गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जमकोट, जलजला पद यात्रा स्याकाई र ओखरेनी डाँडा होमस्टे, गुरुङला मार्ग तथा बङ्करहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मारिचौर रङ्गशाला, विभिन्न मन्दिरहरू संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोलामाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्र जथाभावी फोहोर गर्ने काम नगरौँ। तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर परिवारमा कुनै अपाञ्छित घटनाहरू भइरहेको छ, समाजमा कुनै पनि अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्तै खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्। रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट, रोल्पा नगरपालिकाको सूचना केन्द्र नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै पनि सुझाव वा गुनासो परेमा सम्बन्धित निकायको गुनासो पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
5: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ। रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय लिबाङ रोल्पा।
7: कति दुखेको, रात दिन दुखेको दुखै छ।
8: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
8: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
7: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छस्तै बाबु?
8: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
8: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
9: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093-98409।
2: यो मान्छे कहाँ गएछ? बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछ आउँदैछु त भन्छ, काम हरेछ, एक पटक फोन गरी हेर्नु पर्यो।
10: Oh
2: ओइ कहाँ यति बेलासम्म आउँदै नआउने आउँदै नआउने बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो किन दिला गरिरहेको
3: हेर्न म त चाँडै आउनुपर्छ भनेर बिहान छ बजी हिँडेको नि तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ अब मसँग न कसै मिस्त्रीको नम्बर छ न त कतै ग्यारेज छ कहाँ जाने के गर्ने कसरी आउने कस्तो चिन्तामा परे नि भन्या
2: ल यो जमानामा आएर पनि किन यति कुरामा अट्किरहेको रेनिबाङमा रहेको हाम्रो सुनसरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ त्यहीँ गएर बनाएर छिट्टो आउनु है म नम्बर मेसेज गरिदिन्छु
10: हाम्रा सेवाहरू
9: हामी कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ
2: प्रोप्राइटर टिकाराम योगी सम्पर्क मोबाइल नम्बर 97 42 59 23
9: सुनसहरी मोटरसाइकल वर्कसप सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ बोडाचौर जाने बाटो

0: विरुद्ध शून्य स्मृति गाउँ पालिका सुली चौर रोल्पा र इलाका प्रहरी कार्यालय सुली चौर रोल्पाको सूचना।
1: हानिकारक परम्परागत कुरीति कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौँ।
0: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत, अस्तित्व र महत्त्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
1: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
0: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौँ।
1: 20 वर्ष भन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बाल विवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
0: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन आत्मनिर्भर बन्न उचित शिक्षा दिऊ।
1: दाइजोमा लगानी होइन छोरीको उच्च शिक्षा र शिव विकासमा लगानी गरौ।
0: दाइजो प्रथा अनावश्यक आर्थिक बोझ हो। यस्तो प्रथालाई समाजबाट आजै बहिष्कार गरौ।
1: असत्य अपमानित विषय समाजमा कमजोर र असहाय व्यक्तिमाथि थुपारिने अमानवीय बोक्सी प्रथाको विरोध र अन्त्य गरौ।
0: समुदायमा अमानवीय कार्य भएमा निशुल्क फोन नम्बर नेपाल प्रहरी 100, बालबालिका खोज तलास केन्द्र 104, बालबालिका हेल्पलाइन नम्बर 198, राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौ या नजिकैको प्रहरी कार्यालय, ओडा कार्यालय र गाउँपालिकामा खबर गरौ।
1: सुनिल स्मृति गाउँपालिका सुलिचौरो रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौरो रोल्पा द्वारा जनहितमा जारी सन्देश।

0: Jaya Des, Jaya Kishan, Super Paulin, Nepali Kushan.
1: लो झर्नुस् झर्नुस् रुनीबाङ आइपुग्यौँ है हामी भाडा दिनुहोस् त सबैजनाले
2: यहाँ खलासी भाइ पनि कस्तो भाडा भाडा गरेर बोलाएर लगाइसक्यो मान्छेले यहाँ भोकले हैरान बनाइसक्यो तिम्रो भाडा कसले खाइदिन्छ र बरु सिकाइदिन यहाँ नास्ता खाने होटल कहाँ छ
1: ओहो मेरो दाई यसरी आवेगमा नआउनु न तपाईँको माथितिर हेर्नु न न्यू सुरुखेत एन्ड सुरबाङ होटल लेखिएको ब्यानर देखिन्छ त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ मजाले खानुहोला तर मलाई भाडा भने दिनुहोस् है
2: हाम्रा सेवाहरू
3: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा नास्ता र अदर अनुसार खानाको समेत व्यवस्था रहेको छ
1: प्रोप्राइटर श्री कुमार रोका मगर सम्पर्क मोबाइल नम्बर 97616159 र 98264649
4: न्यू सुर्खेत एन्ड सुरबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुनीबाङ रोल्पा
5: सेवाहरू प्रमाण पत्र भिजुडिङ कार्ड ब्याज कार्ड मेडल ट्रफी मायाको चिनो आइडी कार्ड बिल भ्याट बिल तथा रसिद छपाई टी सर्ट गिलास टोपी र प्लेटमा छपाई
1: विवाह कार्ड नाइलन तथा अटो छाप होर्डिङ बोर्ड साइन बोर्ड वाल पेन्ट सूचना पाटी नेम प्लेट डोर नेम प्लेट शिलालेख र ताम्रा पत्र जिमेल त्रिवेणी आर्ट्स @gmail.com अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुलिचौरको लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुनिल स्मृति गाउँपालिका 4 जिपरका नजिकै बस पार्क जाने बाटो रोल्पा सम्पर्क मोबाइल नम्बर 98578222310 रुइनीबाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा सम्पर्क मोबाइल नम्बर 98649976955
6: कति सुन्दर मौसम यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला
7: त्यही त मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ अब साँच्ची कतै घुम्न जाम न
3: हावातालमा कुरा गर्न मात्र हुँदैन नि साथीहरू हामीहरू छ 6 बाइक छ 3 त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन अस्तिदेखि बिग्रेर बसिरहेको छ बर्सातको समय छ बाइकभन्दा राम्रो त गाडी नै हुन्थ्यो होला तर गाडी पनि छैन हामीसँग त
1: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ कि तपाईँहरूले बाइक नै बनाउनु परे

0: गाडी नै लोक्नु परे पनि रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि। त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
1: हाम्रा सेवाहरू,
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनमा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनुहोला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 98439 77149। वेलकम वर्कसप रोल्पा नगरपालिका 4 खाद्य।

0: झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।

0: ढोक गरे काका।
1: भाग्यमानी भएस। अनि त किन आइस् त बाबु, घरतिरको खबर के छ नि?
0: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
1: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
0: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
1: हो र बाबु?
0: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलापमा समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नु पर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
1: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, ल जाऊ।
2: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
3: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
4: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
5: सज्जनहरू, के तपाईँले विचार गर्नु भएको छ?
4: एउटा रुख जो स्वयं आधी हुरी खडेरी शीत वर्षा सबै थोक सहेर पनि प्राणी जातिलाई सहारा दिन्छ र हाम्रो रक्षा गर्दछ। रुखको पात, फूल, फल, छाया, जरा, बोक्रा, सुगन्ध, चोप, मुना, कोइला सबै थोकले हाम्रो मनोकामना पूरा गरिरहेको छ।
5: आफ्नो धन, विवेक, बानी तथा कर्मद्वारा अरूको कल्याण गर्नु नै जीवनको सफलता हो। जुन कर्म एउटा रुखले गरिरहेको छ, तर हामी कति कृतज्ञ छौँ। आफ्नो जीवनको कल्याण गरिरहेको रुख काटिरहेका छौँ। निहित स्वार्थका लागि वन विनाश गरिरहेका छौँ। मानिसको लागि वन जङ्गल भन्दा ठुलो तीर्थ धाम अर्को कुनै छैन। त्यसैले आफ्नो घर वरिपरि रुख बिरुवा रोपौ, रोपिएका बिरुवाको संरक्षण गरौ।
6: वन जोगाऊ, पुण्य कमाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिउँ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नाटुङ्के बेसै माया लागे कोक्डोजुङ हन्या मन्या लागे तर नातु रहँदा
3: फुट्टै जलवायु परिवर्तनला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुङ व्याप महत्वपूर्ण भूमिका लिया हाब्रा तुङ गे जम्मै मिले द रक्षा दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविको उपार्जन ल टेवा सुक्ने पानो आका अरक मुया दान्त अवस्था ल नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुङ झुङ दान्दौ माय द जुगात्ने पानो
2: ओहो अन्द नङ चाहिँ हाम्रो तुङ जुगान्या हेन त लाग्यो नलिन्छन् लाग्यो नलिन्ने बाजु
3: कोदा मलिङे आकालो लागि गे हाम्रो तुङ बासस्थान ल संरक्षण ला समस्या अन्द वन जंगल तुङ मिका जुगाङ्या वन संरक्षण अखिन्त मालिङ्गो निङ्गालो अन्द चोरी सिकारी जनावर तुङ जथा भावी ल माराइया आकालो चोरी सिकारी अदु कारण ए नङ न काका ए भ्या समय ज्याल ल हाल चुङ सिवालिउ अरके उल्ज सचेतले समुदाय रापी हाब्रेलो महत्व बारे ल सल्लाह आयु
2: ए हो र अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम्मै हाब्रे संरक्षण रोज हो बाजु
3: नातिनी हाब्रेलो बासस्थान जोगात्ने वाक मांगची नका पोला अरू जम्मै जनावर रातुङपी जोगात्ने पानो
2: बाजु अब खिन नापी धारिया तरिका ए हाब्रे तुङ जोगान्या त सहभागी आजयङ
3: स्याबास न्यामी नातिनी
4: नानी खाना खाना आऊ
5: लाउ दिनुस
4: हात धोयौ
5: धोइसके बाबा
4: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
5: ढिला भइसक्यो
6: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
4: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
6: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ
7: वर्षेनी झाडा पखला लगायतका सरसफाइको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: साहस नेपाल र सुनिल स्मृति गाउँपालिकाको मानसिक स्वास्थ्य सम्बन्धी सूचना मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या जो कोहीलाई जति बेला पनि हुन सक्छ यो रोग उपचार तथा परामर्श गरे अरू रोग जस्तै निको हुन्छ त्यसैले आत्तिने चिन्तित हुने बिना कारण डराउने एक्लै बस्ने हरेक विषयमा रुचि नहुने निन्द्रा तथा खानपानमा गडबडी हुने तनाव महसुस भइरहने पटक पटक बेहोस हुने सामाजिक कार्यमा सहभागी हुन मन नलाग्ने आत्महत्या सम्बन्धी सोचाइ तथा प्रयास आदि लक्षण देखिएमा आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई उपचार तथा परामर्श सेवा लिने गरौ कहीँ कतै यस्तो समस्या देखिएमा परिवार र छरछिमेक मिलेर परामर्श र उपचार गर्नमा सहयोग गरौ अत स्टोम फाउन्डेसनको आर्थिक सहयोगमा सुनिल स्मृति गाउँपालिकाको समन्वय र सहकार्यमा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण बिलिप कार्यक्रम सञ्चालन भइरहेका 1, 3, 5 र 6 नम्बर ओडाका बिरामीहरूले सम्बन्धित मनोसामाजिक परामर्श सेवा लिन सक्नुहुनेछ परामर्श सेवाका लागि सम्पर्क मोबाइल नम्बर 97446 84400 सहास नेपाल र सुनिल स्मृति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
11: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
10: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
11: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
10: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
11: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
10: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
12: आजकल योग्यताले के भाषा कुनै पहिला साथीहरू भन्न बित्तिकै ज्यान फालेर दौडिन्थ्यो, बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन, यो पनि जैटिङ रे नै हुन्छ क्या
13: ए कस्तो चातिको,
12: यो पनि जैटिङ रे नै हुन्छ क्या
13: ए कस्तो चातिको, हेर्नु न ठुलो डाई उहाँले

0: थाला नुलाई उले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सुन्नु नि त्यसलाई ओइ भन्दैन भन्ने दाइलाई
1: ए मेरो दाजु यति कुरामा किन चिन्ता लिनु भएको हो मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यू रोल्पा सुनचाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ तपाईँ पनि त्यहीँ जानुहोस् न राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु
0: हाम्रा सेवाहरू
2: हामी कहाँ शुद्ध सुनचान्दीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साटफेर पनि गरिन्छ
1: प्रोप्राइटर हरि गौतम
2: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026042
1: शुद्धता र विश्वासको अटुट सम्बन्ध
2: न्यू रोल्पा सुनचान्दी पसल रोल्पा नगरपालिका 4 लिबाङ बिच बजार रोल्पा
3: रोल्पा

0: हैन सन्ध्या, बल्ल बल्ल लिबान बजार पनि आइपुग्यौ। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: थुल्लाई, गाउँमा सबैले खेतीपातीको काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिनँ। किन हो, यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
5: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ। अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन, के गर्ने हो? म त बक्कै परेको छु तै बाबु।
4: ओहो थुल्लाई, तपाईँ हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो। हामी अनि अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छाडेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो। गोरुले दिनभरि लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जोति सकिन्छ। त्यसै गरी अब घाँस काट्नु पनि परेन, अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् तै।
5: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
4: अब त्यो त चिन्तै नगर्नुहोस् न दाइ। तपाईँ रोल्पा नगरपालिका 2 लिबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गए पछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ नि?
5: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिऊ लिऊ जस्तो लागिसक्यो। म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्रोको खोर बनाउने छ, खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थियो, पुरानो आरा भाँचिसक्यो। अब कहाँ किन्ने होला, के गर्ने होला, यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरेका छौ।
4: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, सिधै रोल्पा मेसिनरी अदर एन्ड सप्लायरमा जानुहोस्। तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस, थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खानेपानी लगायत सम्पूर्ण सामान, कृषि जन्ने सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
5: ओहो लौ बाबु, उसो भए म भोलि बिहान नै गएर सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
4: अनि एउटा कुरा के दाइ, रोल्पा मेसिनरी अदर एन्ड सप्लायरसित लिबाङमा मात्र नभएर सुलेजहरूको शाखाबाट पनि सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि।
3: प्रुफ राइटर गीताराम सुर्पाइली, सम्पर्क मोबाइल नम्बर 9558-51-744, 9815-74-596, 9841-91-744 र 9748-061-43। एक पटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सुली चौर रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बीच बजार, लिबाङ रोल्पा।
6: रोल्पा, रोल्पा।
7: कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
7: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
0: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।
8: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुलालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो मान्छे कहाँ गएछ? बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछ आउँदैछु त भन्छ, कामहरू छ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ, कहाँ यति बेलासम्म आउँदै नआउने, आउँदै नआउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
5: हेर्न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भन्या।
4: ल, यो जमानामा आएर पनि किन यति कुरामा अटकिरहेको? रेनिबाङमा रहेको हाम्रो सुनसरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यहीँ गएर बनाएर छिट्टो आउनु है।
6: हामी कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ।
4: प्रोप्राइटर टिकाराम योगी, सम्पर्क मोबाइल नम्बर 97 42 59 52 23।
6: सुनसहरी मोटरसाइकल वर्कसप, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, बोडाचौर जाने बाटो।

0: विरुद्ध सुन्ने स्मृति गाउँपालिका सुली चौर रोल्पा र इलाका प्रहरी कार्यालय सुली चौर रोल्पाको सूचना।
1: हानिकारक परम्परागत कुरीति कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौँ।
0: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत, अस्तित्व र महत्त्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
1: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
0: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने र कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौँ।
1: 20 वर्ष भन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बाल विवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
0: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन आत्मनिर्भर बन्न उचित शिक्षा दिऊ।
1: दाइजोमा लगानी होइन छोरीको उच्च शिक्षा र शिव विकासमा लगानी गरौ।
0: दाइजो प्रथा अनावश्यक आर्थिक बोझ हो। यस्तो प्रथालाई समाजबाट आजै बहिष्कार गरौ।
1: असत्य अपमानित विषय समाजमा कमजोर र असहाय व्यक्तिमाथि थुपारिने अमानवीय बोक्सी प्रथाको विरोध र अन्त्य गरौ।
0: समुदायमा अमानवीय कार्य भएमा निशुल्क फोन नम्बर नेपाल प्रहरी 100, बाल बालिका खोज तलास केन्द्र 104, बाल बालिका हेल्प लाइन नम्बर 198, राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौ या नजिकैको प्रहरी कार्यालय, वडा कार्यालय र गाउँपालिकामा खबर गरौ।
1: सुनिल स्मृति गाउँपालिका सुलिचौरो रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौरो रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: लौ झर्नुहोस् रुनीबाङ आइपुग्यो है हामी, भाडा दिनुहोस् त सबैजनाले।
3: या खलासी भाइ पनि कस्तो भाडा भाडा गरेर बौलान लाइसक्यो, मान्छेले भोकले हैरान बनाइसक्यो। तिम्रो भाडा कसले खाइदिन्छ र बरु सिकाइदिनु यहाँ नास्ता खाने होटल कहाँ छ?
2: ओहो मेरो दाई, यसरी आवेगमा नआउनु न। तपाईँको माथितिर हेर्नु न, न्यू सुरुखेत एनएस सुरबाङ होटल लेखिएको ब्यानर देखिन्छ। त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ, मजाले खानुहोला। तर मलाई भाडा भने दिनुहोस् है।
4: हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा नास्ता र अदर अनुसार खानाको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर श्री कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97616159 र 98267649980।
4: न्यू सुर्खेत एन्ड सुरबाङ होटेल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुनीबाङ रोल्पा रोल्पा।
3: लौ त साथीहरू, अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारीहरू त लगभग लगभग सकियो। अब के चाहिँ बाँकी रह्यो भनेपछि वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्नेछ, प्रमाण पत्रका कुराहरू छन्, मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराई नै जानुपर्नेछ। के छ हाम्रो अध्यक्षज्यूको राय?
2: हत्तेरी सचिवज्यू, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ भन्या? यति सानो कामको लागि पनि लिबाङ घोराही जानु पर्छ र भन्या?
3: अनि के त
2: यी सबै कामहरू त रोल्पाको सुलिचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ के? यसको त सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङमा पनि शाखा पसल छ नि।
5: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आइडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी सर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
2: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र, जिमेल त्रिवेणी आर्ट्स @gmail.com, अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुलिचौरको लागि लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुनिल स्मृति गाउँपालिका चार जीवरका नजिकै बस पार्क जाने बाटो रोल्पा। सम्पर्क मोबाइल नम्बर 98578222310। रुइनी बाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुनिल स्मृति गाउँपालिका 3 रुइनी बाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा। सम्पर्क मोबाइल नम्बर 98649576955। कति सुन्दर मौसम, यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला।
4: त्यही त मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ, अब साँच्चै कतै घुम्न जाऊँ न।
3: हावातलमा कुरा गरेर मात्र हुँदैन नि साथीहरू, हामीहरू छजना बाइक छ तिनवटा, त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन, अस्तिदेखि बिग्रेर बसिरहेको छ। बर्सातको समय छ, बाइकभन्दा राम्रो त गाडी नै हुन्थ्यो होला, तर गाडी पनि छैन हामीसँग त।
2: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ कि तपाईँहरूले, बाइक नै बनाउनु परे पनि गाडी नै लोक्नु परे पनि रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि। त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
4: हाम्रा सेवाहरू,
2: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनमा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट, बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 98449177149। वेलकम वर्कशप रोल्पा नगरपालिका 4 खाद्यटोल रोल्पा।

0: झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि।
3: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
2: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
3: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
2: बच्चालाई क्षयरोग लाग्न पाउँदैन।
3: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षयरोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयं सेविका दिदी?
2: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
3: अनि
2: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यु गर्दा नाकमुख रुमालले छोप्नु पर्छ, यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
3: बुझे दिदी।
4: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौ, निरोगी भई बाँचौ।
5: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
6: ढोक गरे काका।
3: भाग्यमानी भएस, अनि त किन आएस् त बाबु, घरतिरको खबर के छ नि?
6: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
3: होइन, त के भन्दैछस् बाबु, म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
6: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
3: हो र बाबु?
6: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलापमा समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
3: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, ल जाऊ।
4: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
7: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
5: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
8: ओइ सुन्न भरत, आज भोलि तलाई के भाषा भनेको, सधैँ निराश देखिन्छस्।
9: के हुनु यार, तनाव छ मलाई। गर्लफ्रेन्डले बिहे गरौँ भनेर मरिहत्ते गरेको छ, भने जस्तो चाहे जस्तो गरगहना पनि चाहिने रहेछ। कहाँ किन्ने, कहाँ बनाउने, अलमलमा छु भन्या म।
8: हत्तेरी, यति सानसानो कुरामा पनि चिन्ता लिएर बस्नु पर्छ र भन्या, सुनचान्दी पसलहरू थुप्रै छन् त।
9: ए हो र, लट्टी सबै तैँले देखेको पसल चाहिँ कुन हो, लौलो भन भन, म पनि त्यही बाटो बनाउनु पर्यो क्या। कस्तो समस्या परिराखेको छ।
8: अब गरगहनाका पसलहरू भएर मात्र पनि भएन, तेरो त झन् बिहा गर्ने कुरा छ, विवाहमा त झन् गरगहनाहरू राम्रा चाहिएलान्। अब कुन पसलमा राम्रो आकर्षक डिजाइनका गरगहनाहरू बनाइन्छन् भन्ने कुरा हो, यसको लागि त तैँले चिन्ता लिनै पर्दैन। रोल्पाको लिबाङमा रहेको बुद्ध सुनचान्दी पसलमा गइस भने तेरो सबै समस्याको समाधान पनि हुन्छ, तेरो बिहे पनि हुन्छ।
9: हाम्रा विशेषताहरू,
8: नयाँ तथा पुराना गरगहनाहरू, रानीहार, नेकलेस, तिलहरी, छड्के तिलहरी, माहिली तिलहरी, फुली, बुलाकी, मारबारी, बाला, चुरा, चन्द्रमा, चन्द्रहार, विभिन्न डिजाइनका झुम्काहरू, हम्मेलमाला, रैया बाला लगायत नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू 24 क्यारेट शुद्ध सुनमा दक्ष तथा अनुभवी कालीगढहरूबाट तयार गरिन्छ।
9: साथै हरितालिका तीजको अवसर पारी यस पसलबाट गरगहना बनाउनु हुने ग्राहकहरू भारी छुटको व्यवस्था समेत रहेको छ। प्रोप्राइटर तिलक रसायली, सम्पर्क मोबाइल नम्बर 98631953
8: र 98119535। विगत 25 वर्ष पहिलेदेखि हजुरहरूकै सेवामा समर्पित बुद्ध सुनचाँदी पसल, रोल्पा नगरपालिका 2 बीच बजार, रोल्पा। रोल्पा, रोल्पा।
10: के तपाईँको छरछिमेकमा कोही हिंसामा पर्नु भएको छ? कतै तपाईँ आफै हिंसामा पर्नु भएको त छैन?
11: कतै न्याय कसरी पाउने भनेर भुतारी रहनु भएको त छैन? कि आर्थिक अभावका कारण अन्याय सहेर बसिरहनु भएको छ?
10: यदि त्यसो हो भने रोल्पा अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीमा तुरन्त सम्पर्क गर्नुहोस्।
11: एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीबाट कुनै पनि पीडित व्यक्तिलाई दिइने निशुल्क सेवाहरू,
10: स्वास्थ्य
9: उपचार,
5: चिकित्सकीय कानूनी सेवा,
9: मनोसामाजिक परामर्श,
5: सुरक्षा, आवास गृह,
9: कानूनी उपचार,
5: जीविकोपार्जन र पुनर्स्थापना।
9: थप जानकारी का लागि एकद्वार संकट व्यवस्थापन केन्द्र रोल्पा अस्पताल रेउका रोल्पा।
5: सम्पर्क मोबाइल नम्बर 98411 74409 र नजिकको प्रहरी चौकी वा जिल्ला कार्यालयको पैसा नलाग्ने नम्बर 100 सम्पर्क गर्न सक्नुहुनेछ।
9: पुनश्च तपाईँलाई तपाईँको परिवार वा छर छिमेकमा कुनै पनि महिला तथा बालबालिका माथि हिंसा भएमा सहयोगको लागि सदरमुकामको अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा सम्पर्क गर्नुहोला।
5: अनुरोधक एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी रोल्पा अस्पताल रेउगा रोल्पा।
12: ए के भयो, के को हल्ला खल्ला हो यो?
13: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
14: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
12: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
14: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
13: हो त है, हामीले त ध्यानै नदिएको।
14: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
15: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।

0: एनआईसी एशिया म बैंक गरौँ।
1: बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
5: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
7: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिनेर नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्। रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्। जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्। जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न जान्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्। तपाईँका सन्ततिहरू कतै मदिरा जन्य लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउँदै सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाउनुहोस्। स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारिक कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्र गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिमाना समेत हुन सक्दछ। वडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्। तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्। नगरपालिकाभित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय, जमकोट, जलजला पद यात्रा, स्याकाई र उखरेनी डाँडा होमस्टे, गुरुङला मार्ग तथा बङ्करहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुरीखेल, मारिचौ रङ्गशाला, विभिन्न मन्दिरहरू संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोलानाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्र जथाभावी फोहोर गर्ने काम नगरौँ। तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर परिवारमा कुनै अपाञ्छित घटनाहरू भइरहेको छ, समाजमा कुनै पनि आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने ओडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्तै खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्। रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट, रोल्पा नगरपालिकाको सूचना केन्द्र नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै पनि सुझाव वा गुनासो परेमा सम्बन्धित निकायको गुनासो पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ। रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय लिबाङ रोल्पा।
8: कति दुखेको रात दिन दुखेको दुखै छ।
9: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
8: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
9: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
8: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
9: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
8: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
9: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
10: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093498409।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौँ।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
11: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नाम है
1: जय देश जय किसान सुपर बाउल इन नेपाली को शान।
2: कता हो भाई कतै नहेरी हिँडा छौ नि।
3: ओहो स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईलाई थाहा छदैछ श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
2: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
3: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
2: बच्चालाई क्षयरोग लाग्न पाउँदैन।
3: ए गजबै रहेछ नि बिसिजी खोप त। क्षयरोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयं सेविका दिदी?
2: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
3: अनि
2: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यु गर्दा नाकमुख रुमालले छोप्नु पर्छ, यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
3: बुझे दिदी।
4: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौं, निरोगी भई बाँचौं।
5: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
6: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
7: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
6: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
7: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
6: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
7: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
8: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: ढोक गरे काका।
3: भाग्यमानी भएस। अनि त किन आएस त बाबु, घरतिरको खबर के छ नि?
9: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
3: होइन त के भन्दैछस् बाबु, म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
9: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
3: हो र बाबु?
9: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
3: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, ल जाउँ।
4: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्गभङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
10: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
5: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
11: को हो को हो भाइ र?
12: म हो दिदी, सुन्तली, ढोका खोल्नुहोस् न।
11: के भयो यति राति किन रुँदै आकी?
12: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
11: ल भन के भयो।
12: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले भागेर आएको। दिदी
11: माइला दाइले पख त्यसलाई, म परीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य, यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, परी पठाइदिनुहुन्छ कि?
13: त्यो गर्नु ए ल ल, हामी लान्छौँ भोलि चौकीमा।
11: ल ल अब धेरै नरो, कानुनले कारवाही गर्छ, भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
10: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
0: के तपाईको छरछिमेकमा कोही हिंसामा पर्नु भएको छ? कतै तपाई आफै हिंसामा पर्नु भएको त छैन?
5: कतै न्याय कसरी पाउने भनेर भुतारी रहनु भएको त छैन? कि आर्थिक अभावका कारण अन्याय सहेर बसिरहनु भएको छ?
0: यदि त्यसो हो भने रोल्पा अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीमा तुरुन्त सम्पर्क गर्नुहोस्।
5: एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीबाट कुनै पनि पीडित व्यक्तिलाई दिइने निशुल्क सेवाहरू,
0: स्वास्थ्य उपचार,
5: चिकित्सकीय कानुनी सेवा,
0: मनोसामाजिक परामर्श,
5: सुरक्षा, आवास गृह,
0: कानुनी उपचार,
5: जीविकोपार्जन र पुनर्स्थापना।
0: थप जानकारीका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र रोल्पा अस्पताल रेउका रोल्पा।
5: सम्पर्क मोबाइल नम्बर 98411474409 र नजिकको प्रहरी चौकी वा जिल्ला कार्यालयको पैसा नलाग्ने नम्बर 100 सम्पर्क गर्न सक्नुहुनेछ।
0: पुनश्च तपाईँलाई तपाईँको परिवार वा छरछिमेकमा कुनै पनि महिला तथा बालबालिकामाथि हिंसा भएमा सहयोगको लागि सदरमुकामको अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा सम्पर्क गर्नुहोला।
5: अनुरोधक एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी रोल्पा अस्पताल रेउगा रोल्पा।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
5: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सहस नेपाल र सुनिल स्मृति गाउँपालिकाको मानसिक स्वास्थ्य सम्बन्धी सूचना। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या जो कोहीलाई जति बेला पनि हुन सक्छ, यो रोग उपचार तथा परामर्श गरे अरू रोग जस्तै निको हुन्छ। त्यसैले आत्तिने, चिन्तित हुने, बिना कारण डराउने, एक्लै बस्ने, हरेक विषयमा रुचि नहुने, निन्द्रा तथा खानपानमा गडबडी हुने, तनाव महसुस भइरहने, पटक पटक बेहोस हुने, सामाजिक कार्यमा सहभागी हुन मन नलाग्ने, आत्महत्या सम्बन्धी सोचाइ तथा प्रयास आदि लक्षण देखिएमा आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई उपचार तथा परामर्श सेवा लिने गरौ। कहीं कतै यस्तो समस्या देखिएमा परिवार र छरछिमेक मिलेर परामर्श र उपचार गर्नमा सहयोग गरौ। अतः स्टोम फाउन्डेसनको आर्थिक सहयोगमा सुनिल स्मृति गाउँपालिकाको समन्वय र सहकार्यमा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण बिलिप कार्यक्रम सञ्चालन भइरहेका 1, 3, 5 र 6 नम्बर ओडाका बिरामीहरूले सम्बन्धित मनोसामाजिक परामर्श सेवा लिन सक्नुहुनेछ। परामर्श सेवाका लागि सम्पर्क मोबाइल नम्बर 97446484000। सहस नेपाल र सुनिल स्मृति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: आजकल के भाषा कुनै

0: पहिला साथीहरू भन्दा बित्तिकै ज्यान फालेर दौडिन्थ्यो, बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन, यो पनि जैटिङ नै हुन्छ क्या।
1: ए कस्तो चातेको हो कि, हेर्नु न ठुलो डाई, उहाँले त लास्टै नै भन्नुभयो कि मलाई।
2: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
0: के भोग्नु र ठुलो, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन होला क्या पक्कै।
2: हेर भाइहरू, मलाई टेन्सन छ यार, आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछ, मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन्, बस्ने रहेछन्, अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने अब के गर्ने, कहाँ गएर गहना बनिदिने, भरपर्दो गहना पसल कहाँ छ, अत्तो पत्तो छैन।
0: यति कुरामा त के अट्किनु दाइ, सधैँ नयाँ दुला भर्खर भर्खर बिहे गरेको, थाहा उसलाई उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई, ओ भन्दैन भन्ने दाइलाई।
1: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको हो, मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यू रोल्पा सुन चाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ, तपाईँ पनि त्यही जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
0: हाम्रा सेवाहरू,
2: हामी कहाँ शुद्ध सुन चाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साटफेर पनि गरिन्छ।
1: प्रोप्राइटर हरि गौतम,
2: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026642।
1: शुद्धता र विश्वासको अटुट सम्बन्ध,
2: न्यू रोल्पा सुन चाँदी पसल, रोल्पा नगरपालिका 4, लिबाङ बिच बजार, रोल्पा।

0: एनआईसी एशिया म बैंक गरौँ।
1: बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
5: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
6: सोन्जुठे, फेरि पनि जुनकिरीसँग मायाको नाटक गरेर सँगै हिँडेको देखे भने कालो मुसो दलेर जुत्ताको माला लाएर चार भङ्ग्याङ कटाइदिन्छु, बुझिस् तैँले?

0: झाडा पखालाका यी लक्षणहरू देखिएमा तुरन्त स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मीसँग सम्पर्क गर्नुहोस्।
1: एक घण्टा भित्रमा तारन्तार पातलो दिशा भएमा, दिशामा रगत देखिएमा, बिरामीको आँखा गढेमा, तिर्खा लाग्ने तर पानी पिउन नसक्ने भएमा, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्कने भएमा, शिशु सुस्त भएमा वा मूर्छा परेमा, तारन्तार बान्ता भइरहेमा वा ज्वरो आएमा
0: शिशुलाई 24 घण्टासम्म दिनको 3 पटक भन्दा बढी पातलो दिशा लागे
1: ठुला मानिसहरूलाई 3 दिनसम्म दिनको 3 पटक भन्दा बढी पातलो दिशा लागेमा
0: झाडा पखालाबाट बच्न
1: दिशा पिसाब गरेपछि बच्चाको दिशा सफा गरेपछि फोहोर कुरा छोएपछि खाना खानु र खुवाउनु अघि साबुन पानीले राम्रोसँग हात धुने
0: सडे गलेको बासी र झिङ्गा भन्केको खानेकुरा नखाने सागसब्जी तथा फलफुल सफा पानीले धोएर मात्र खाने
1: खानेकुरालाई राम्ररी पकाएर मात्र खाने पकाएको खानेकुरा र खाने पानीलाई सफा भाँडामा छोपेर राख्ने
0: फोहोरलाई तोकिएको ठाउँ वा फोहोर फाल्ने भाँडोमा मात्र फाल्ने वा खाल्डो खनेर पुर्ने
1: पानीलाई शुद्धिकरण गरेर मात्र पिउने
0: चर्पीमा मात्र दिशा पिसाब गर्ने बच्चाको दिशालाई पनि चर्पीमा फाल्ने गर्नुपर्दछ नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र सेभ द चिल्ड्रेनको सहकार्यमा जनहितमा जारी सन्देश
2: सबैले खेतीपाती काम सुरु गरिसके तपाईँको त केही सुसारै देख्दिनँ किन हो यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के
3: होइन नि कान्छा बाबु मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ अरू गोरु खोज्न गएको गोरु पनि पाइँदैन के गर्ने हो म त बक्कै परेको छु तै बाबु
2: ओहो थुल्लाई तपाईँ हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो हामी भने अझै पनि त्यही हलो जोत्ने त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ अब त गोरु छादेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो गोरुले दिनभरि लगाएर जोत्ने बारे ट्याक्टरले 1 घन्टामै जोति सकिन्छ त्यसै गरी अब घाँस काट्नु पनि परेन अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् त
3: होइन बाबु यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि
2: अब त्यो त चिन्तै नगर्नुहोस् न दाइ तपाईँ रोल्पा नगरपालिका दोलीबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गए पछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ नि
3: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु मलाई त आजै गएर लिउ लिउ जस्तो लागिसक्यो म भोलि बिहान नै गएर लिनु पर्ला साँच्चै मेरो बाख्रोको खोर बनाउने छ खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थो पुरानो आरा भाँचिसक्यो अब कहाँ किन्ने होला के गर्ने होला यसको बारेमा पनि थाहा छ कि बाबुलाई बाबु त अलि धेरै लेखपट गरेका छौ
2: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न सिधै मेसिनरी अदर एन्ड सप्लायरमा जानुहोस् तपाईँको सबै समस्याको हल त्यतै हुन्छ यहाँ त सम्पूर्ण सिङ्गल फेस 3 फेसका विद्युतीय सामान विभिन्न थरीका मोटर लिफ्ट खाने पानी लगायत सम्पूर्ण सामान कृषिजन्य सम्पूर्ण मेसिनरी सामान मिनी टिलर राइस मिल अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि
3: ओहो लौ बाबु उसो भए म भोलि बिहान नै गएर सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो
2: अनि एउटा कुरा के दाइ रोल्पा मेसिनरी अदर एन्ड सप्लायरसित लिबाङमा मात्र नभएर सुलेजहरूको शाखाबाट पनि यी सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि
4: प्रुप राइटर गीताराम सुरपाइली सम्पर्क मोबाइल नम्बर 9858751744 9135745496 9841971744 र 9748061043 एक पटक सेवा गर्ने मौका दिनुहोस् रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सोली चौर रोल्पा शाखा कार्यालय रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
6: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिनेर नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्। रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्। जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्। जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न जान्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्। तपाईँका सन्ततिहरू कतै मदिरा जन्ने लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउँदै सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कार्यवाहीको लागि प्रक्रिया अगाडि बढाउनुहोस्। स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारिक कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्र गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिमाना समेत हुन सक्दछ। वडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्। तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्। नगरपालिकाभित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर र गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय, जमकोट, जलजला पद यात्रा, स्याकाई र ओखरेनी डाँडा होमस्टे, गुरुङला मार्ग तथा बङ्करहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मारिचौर रङ्गशाला, विभिन्न मन्दिरहरू संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोलामाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्र जथाभावी फोहोर गर्ने काम नगरौँ। तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर परिवारमा कुनै अपाञ्छित घटनाहरू भइरहेको छ, समाजमा कुनै पनि अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने ओडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्तै खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्। रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट, रोल्पा नगरपालिकाको सूचना केन्द्र नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै पनि सुझाव वा गुनासो परेमा सम्बन्धित निकायको गुनासो पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ। रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, लिबाङ, रोल्पा।
7: कति दुखेको, रात दिन दुखेको दुखै छ।
8: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
8: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
7: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
8: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
8: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
4: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।
9: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेसन आजै डाउनलोड गर्नुहोस्।
2: यो मान्छे कहाँ गएछ? बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछ आउँदैछु त भन्छ, कामहरू छ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ कहाँ यति बेलासम्म आउँदै नआउने, आउँदै नआउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
3: हेर्न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भन्या।
2: ल, यो जमानामा आएर पनि किन यति कुरामा अट्किरहेको? रेनिबाङमा रहेको हाम्रो सुन सहरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यहीँ गएर बनाएर छिट्टो आउनु है।
10: हाम्रा सेवाहरू,
4: हामी कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ।
2: प्रोप्राइटर टिकाराम योगी, सम्पर्क मोबाइल नम्बर 97 42 59 23।
4: सुनसहरी मोटरसाइकल वर्कसप, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, बोडाचौर जाने

0: गत अभ्यास विरुद्ध सुन्ने स्मृति गाउँपालिका सुलीचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलीचौर रोल्पाको सूचना।
1: हानिकारक परम्परागत कुरीति कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौ।
0: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत, अस्तित्व र महत्त्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
1: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
0: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने र कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाईको व्यवस्थापन र भावनात्मक सहयोग गरौँ।
1: 20 वर्ष भन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बाल विवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
0: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन आत्मनिर्भर बन्न उचित शिक्षा दिउ।
1: दाइजोमा लगानी होइन छोरीको उच्च शिक्षा र शिव विकासमा लगानी गरौ।
0: दाइजो प्रथा अनावश्यक आर्थिक बोझ हो। यस्तो प्रथालाई समाजबाट आजै बहिष्कार गरौ।
1: असत्य अपमानित विषय समाजमा कमजोर र असहाय व्यक्तिमाथि थुपारिने अमानवीय बोक्सी प्रथाको विरोध र अन्त्य गरौ।
0: समुदायमा अमानवीय कार्य भएमा निशुल्क फोन नम्बर नेपाल प्रहरी 100, बाल बालिका खोज तलास केन्द्र 104, बाल बालिका हेल्पलाइन नम्बर 198, राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौँ या नजिकैको प्रहरी कार्यालय, उडा कार्यालय र गाउँपालिकामा खबर गरौँ।
1: सुनिल स्मृति गाउँपालिका सुलीचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलीचौर रोल्पा द्वारा जनहितमा जारी सन्देश।

0: Jaya Des, Jaya Kishan, Super Paulin, Nepali Kushan.
1: लौ झर्नुस् झर्नुस् रुनीबाङ आइपुग्यौँ है हामी, भाडा दिनुहोस् त सबैजनाले।
2: यहाँ खलासी भाइ पनि कस्तो भाडा भाडा गरेर बौलान लगाइसक्यो, मान्छेले भोकले हैरान बनाइसक्यो। तिम्रो भाडा कसले खाइदिन्छ र बरु सिकाइदिनु यहाँ नास्ता खाने होटेल कहाँ छ?
1: ओहो मेरो दाई, यसरी आवेगमा नआउनु न, तपाईँको माथितिर हेर्नु न, न्यु सुरुखेत एन एस सुरुबाङ होटेल लेखिएको ब्यानर देखिन्छ। त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ, मजाले खानुहोला। तर मलाई भाडा भने दिनुहोस् है।
3: हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा नास्ता र अदर अनुसार खानाको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर श्री कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97616 59 159 र 98267 64 9 80।
3: न्यु सुर्खेत एन्ड सुरबाङ होटेल, सुनिल स्मृति गाउँपालिका 3, जी पार्क, रुनीबाङ, रोल्पा।
2: लौ त साथीहरू, अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारीहरू त लगभग लगभग सकियो। अब के चाहिँ बाँकी रह्यो भनेपछि, वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्नेछ, प्रमाण पत्रका कुराहरू छन्, मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराई नै जानुपर्नेछ। के छ हाम्रो अध्यक्षज्यूको राय?
1: हत्तेरी सचिवज्यू, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ भन्या? यति सानो कामको लागि पनि लिबाङ घोराही जानु पर्छ र भन्या?
2: अनि के त
1: यी सबै कामहरू त रोल्पाको सुलीचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ कि? यसको त सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङमा पनि शाखा पसल छ नि।
4: हाम्रा सेवाहरू, प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आइडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी सर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
1: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र, जिमेल त्रिवेणी आर्ट्स @gmail.com, अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुलिचौर लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4, जिपरका नजिकै बस पार्क जाने बाटो, रोल्पा। सम्पर्क मोबाइल नम्बर 98578 22 310। रुइनीबाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ, फगाम जाने बाटो, उपल्लो गल्ली, रोल्पा। सम्पर्क मोबाइल नम्बर 98649 76 9555।
5: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
6: ले देख्नु भएन, औषधि हालेको।
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: हा, कति सुन्दर मौसम, यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला।
8: त्यही त, मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ, अब साँच्चै कतै घुम्न जाऊँ न।
2: हावातालमा कुरा गर्न मात्र हुँदैन नि साथीहरू, हामीहरू छजना बाइक छ, तिनवटा, त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन, अस्तिदेखि बिग्रेर बसिरहेको छ। बर्सातको समय छ, बाइकभन्दा राम्रो त गाडी नै हुन्थ्यो होला, तर गाडी पनि छैन हामीसँग त।
9: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ के तपाईहरूले? बाइक नै बनाउनु परे पनि, गाडी नै लोक्नु परे पनि रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि। त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
3: हाम्रा सेवाहरू,
9: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनमा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनुहोला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रुप राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 98439-77149। वेलकम वर्कशप, रोल्पा नगरपालिका 4, खाद्य टोल, रोल्पा।

0: झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिचे हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि?
3: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ, श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
2: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
3: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
2: बच्चालाई क्षयरोग लाग्न पाउँदैन।
3: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षयरोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयं सेविका दिदी?
2: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
3: अनि
2: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यु गर्दा नाकमुख रुमालले छोप्नुपर्छ, यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
3: बुझे दिदी।
4: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौं, निरोगी भई बाँचौं।
0: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ढोक गरे काका।
4: भाग्यमानी भएस, अनि त किन आएस त बाबु, घरतिरको खबर के छ नि?
3: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
4: होइन, त के भन्दैछस् बाबु, म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
3: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
4: हो र बाबु?
3: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नु पर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
4: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, ल जाऊ।
5: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
6: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
7: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
8: को हो भाइ र?
9: म हो दिदी, सुन्तली। ढोका खोल्नुहोस् न।
8: के भयो यति राति, किन रुदै आकि?
9: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
8: ल भन के भयो।
9: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले भागेर आएको। दिदी
8: माइला दाइले कफ त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि?
10: त्यो गर्नु ए, ल ल हामी लान्छौ भोलि चौकीमा।
8: ल ल अब धेरै नरौ, कानुनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
11: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: के तपाईँको छरछिमेकमा कोही हिंसामा पर्नु भएको छ? कतै तपाईँ आफै हिंसामा पर्नु भएको त छैन?
14: कतै न्याय कसरी पाउने भनेर भुक्तारिरहनु भएको त छैन कि? आर्थिक अभावका कारण अन्याय सहेर बसिरहनु भएको छ?
13: यदि त्यसो हो भने रोल्पा अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीमा तुरन्त सम्पर्क गर्नुहोस्।
14: एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीबाट कुनै पनि पीडित व्यक्तिलाई दिइने निशुल्क सेवाहरू,
13: स्वास्थ्य उपचार,
14: चिकित्सकीय कानूनी सेवा,
13: मनोसामाजिक परामर्श,
14: सुरक्षा, आवास गृह,
13: कानूनी उपचार,
14: जीविकोपार्जन र पुनर्स्थापना।
13: थप जानकारी का लागि एकद्वार संकट व्यवस्थापन केन्द्र रोल्पा अस्पताल रेउका रोल्पा।
14: सम्पर्क मोबाइल नम्बर 98411 74409 र नजिकको प्रहरी चौकी वा जिल्ला कार्यालयको पैसा नलाग्ने नम्बर 100 सम्पर्क गर्न सक्नुहुनेछ।
13: पुनश्च तपाईँलाई तपाईँको परिवार वा छरछिमेकमा कुनै पनि महिला तथा बालबालिका माथि हिंसा भएमा सहयोगको लागि सदरमुकामको अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा सम्पर्क गर्नुहोला।
14: अनुरोधक एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी रोल्पा अस्पताल रेउगा रोल्पा।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर कानन हाजेन र
1: हे नातिनी न्याके जंगल दाङ सिंह दाया अन्याजिङ दै
0: ए हुरो बाजु ओजो नापी जंगल आठाउ सिंह दाया कारजन बनल खा चाउ जनावर लेउचिब बाजु जिमजा स्याला रन्दाउ ग्यामो अन्द छिरबुर्या नाटुंके बेसै माया लागे कोगड जुङ हन्या मन्ने लागे तर नातु रन्द फुट्या रुङदु
1: या होड नातिनी नगाके गेमी देशला दुर्लभ जनावर छि है आगा तुम कोग्ने मांगछि हैन नि
0: ए नका हाब्रे चिरो अखिन नका नन जिमजा जनावर तुम बिकुरा जुगाने पाने बाजु
1: हाब्रे के हिमालय क्षेत्र ल पारिस्थितिक प्रणाली ला जलवायु परिवर्तन ला संतुलित कायम दाया वातावरणीय दृष्टिकोण तुम ब्या महत्वपूर्ण भूमिका लिया हाब्रे तुम गे जम्मै मिले द रक्षे दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविकोपार्जन ल टेवा सुक्ने पानो आका अरक मुया दान्दा अवस्था लले आका तुम नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुम झुङ दान्दा माय द जुगात्ने पानो
0: ओहो अन्द नङ चाहिँ हाब्रे तुम जुगाने हेन त लाग्यो नलिन्छन् लाग्यो नलिने बाजु
1: कोदा मलिङे आकालो लागि के हाब्रे तुम वासस्थान ल संरक्षण ला समस्या अन्द वन जंगल तुम मिका जुगाङ्या वन संरक्षण अखिन्त मालिङ्गो निंगालो अन्द चोरी शिकारी जनावर तुम जथा भाबिल माराइया आकालो चोरी शिकारी ओदु कारण ए नङ न काकाए भ्या समय ज्याल ल हाल अचुङसी वलिउ अरके उल्ज सचेतले समुदाय रापी हाब्रेलो महत्व बारे ल सल्लाह आयु
0: ए होड अनुगमन वनगस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम्मै हाब्रे संरक्षण रोज हो बाजु
1: नातिनी हाब्रेलो वासस्थान जोगात्ने वाक मांगची नका पोला अरु जम्मै जनावर रातुङपी जोगात्ने पानो
0: बाजु अब खिन नापी धारिया तरिका ए हाब्रे तुङ जोगान्या त सहभागी आजयङ
1: स्याबास न्यामी नातिनी
2: लुगा लगौ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
3: के भयो बोलादै के गुनगुनाइरहेको
2: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
3: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
2: यति सजिलै
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: साहस नेपाल र सुनिल स्मृति गाउँपालिकाको मानसिक स्वास्थ्य सम्बन्धी सूचना। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या जो कोहीलाई जति बेला पनि हुन सक्छ। यो रोग उपचार तथा परामर्श गरे अरू रोग जस्तै निको हुन्छ। त्यसैले आत्तिने, चिन्तित हुने, बिना कारण डराउने, एक्लै बस्ने, हरेक विषयमा रुचि नहुने, निन्द्रा तथा खानपानमा गडबडी हुने, तनाव महसुस भइरहने, पटक पटक बेहोस हुने, सामाजिक कार्यमा सहभागी हुन मन नलाग्ने, आत्महत्या सम्बन्धी सोचाइ तथा प्रयास आदि लक्षण देखिएमा आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई उपचार तथा परामर्श सेवा लिने गरौ। कहीं कतै यस्तो समस्या देखिएमा परिवार र छरछिमेक मिलेर परामर्श र उपचार गर्नमा सहयोग गरौ। अतः स्टोम फाउन्डेसनको आर्थिक सहयोगमा सुनिल स्मृति गाउँपालिकाको समन्वय र सहकार्यमा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण बिलिप कार्यक्रम सञ्चालन भइरहेका 1, 3, 5 र 6 नम्बर ओडाका बिरामीहरूले सम्बन्धित मै मनोसामाजिक परामर्श सेवा लिन सक्नुहुनेछ। परामर्श सेवाका लागि सम्पर्क मोबाइल नम्बर 97446 84 400। सहस नेपाल र सुनिल स्मृति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: आजकल युवाले के भाषा कुनै पहिला साथीहरू भन्न बित्तिकै ज्यान फालेर दौडिन्थ्यो। बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन। यो पनि जैटिङ नै हुन्छ क्या?
2: ए कस्तो चातेको हो कि, हेर्नु न ठुलो दाई, उहाँले त लास्टै नै भन्नुभयो कि मलाई।
3: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
1: के भोग्नु र ठुलो, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन होला केरा पक्कै।
3: हेर भाइहरू, मलाई टेन्सन छ यार। आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछ, मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन्, बस्ने रहेछन्। अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने अब के गर्ने, कहाँ गएर गहना बनिदिने, भरपर्दो गहना पसल कहाँ छ, अत्तो पत्तो छैन।
1: यति कुरामा त के अट्किनु दाइ, सधौँ नयाँ दुला भर्खर भर्खर बिहे गरेको थाहा नि उसलाई, उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई। ओइ भन्दैन भन्ने दाइलाई।
2: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको? मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यु रोल्पा सुन चाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ। तपाईँ पनि त्यही जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
1: हाम्रा सेवाहरू,
0: हामी कहाँ शुद्ध सुन चाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साथ फेर पनि गरिन्छ।
2: प्रोप्राइटर हरि गौतम।
0: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9928026042।
2: शुद्धता र विश्वासको अटुट सम्बन्ध।
0: न्यु रोल्पा सुन चाँदी पसल, रोल्पा नगरपालिका 4, लिबाङ बिच बजार, रोल्पा।
4: रोल्पा।

0: एनआईसी एशिया म बैंक गरौं।
1: बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
5: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
6: झाडा पखालाका यी लक्षणहरू देखिएमा तुरन्त स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मीसँग सम्पर्क गर्नुहोस्।
7: एक घण्टा भित्रमा तारन्तार पातलो दिशा भएमा, दिशामा रगत देखिएमा, बिरामीको आँखा गढेमा, तिर्खा लाग्ने तर पानी पिउन नसक्ने भएमा, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्कने भएमा, शिशु सुस्त भएमा वा मूर्छा परेमा, तारन्तार बान्ता भइरहेमा वा ज्वरो आएमा,
6: शिशुलाई 24 घण्टासम्म दिनको 3 पटक भन्दा बढी पातलो दिशा लागे,
7: ठुला मानिसहरूलाई 3 दिनसम्म दिनको 3 पटक भन्दा बढी पातलो दिशा लागेमा,
6: झाडा पखालाबाट बच्न,
7: दिशा पिसाब गरेपछि, बच्चाको दिशा सफा गरेपछि, फोहोर कुरा छोएपछि, खाना खानु र खुवाउनु अघि साबुन पानीले राम्रोसँग हात धुने,
6: सडे गलेको, बासी र झिङ्गा भन्केको खानेकुरा नखाने, साग सब्जी तथा फलफुल सफा पानीले धोएर मात्र खाने,
7: खानेकुरालाई राम्ररी पकाएर मात्र खाने, पकाएको खानेकुरा र खाने पानीलाई सफा भाँडामा छोपेर राख्ने,
6: फोहोरलाई तोकिएको ठाउँ वा फोहोर फाल्ने भाँडोमा मात्र फाल्ने वा खाल्डो खनेर पुर्ने,
7: पानीलाई शुद्धिकरण गरेर मात्र पिउने,
6: चर्पीमा मात्र दिशा पिसाब गर्ने, बच्चाको दिशालाई पनि चर्पीमा फाल्ने गर्नुपर्दछ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र सेभ द चिल्ड्रेनको सहकार्यमा जनहितमा जारी सन्देश।
8: ठुलाई, गाउँमा सबैले खेतीपातीको काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिनँ, किन हो यो साल खेतीपाती नगर्ने विचार गर्नुभयो कि के हो?
9: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ, अरू गोरु खोज्न गएको गोरु पनि पाइँदैन, के गर्ने हो, म त बक्कै परेको छु तै बाबु।
8: ओहो थुल्लाई, तब हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो, हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ, अब त गोरु छादेर हामीहरू अब त्यागतिर लाग्नु पर्यो, गोरुले दिनभरि लगाएर जोत्ने बारे ट्याक्टरले 1 घन्टामै जोति सकिन्छ, त्यसै गरी अब घाँस काट्नु पनि परेन, अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् त।
9: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
8: अब त्यो त चिन्तै नगर्नुहोस् न दाई तपाईँ, रोल्पा नगरपालिका 2 लिबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गएपछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ नि?
9: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिउ लिउ जस्तो लागिसक्यो, म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्राको खोर बनाउने छ, खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थो, पुरानो आरा भाँचिसक्यो, अब कहाँ किन्ने होला, के गर्ने होला, यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरिया छौ।
8: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, सिधै मिशनरी अदर एन्ड सप्लाई मा जानुस्, तपाईको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिंगल फेस थ्री फेस का विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खाने पानी लगायत सम्पूर्ण सामान, कृषि जन्य सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
9: ओहो लौ बाबु, उसो भए म भोलि बिहानै गएर यो सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
8: अनि एउटा कुरा के दाइ, रोल्पा मेसिनरी अदर एन्ड सप्लायरसित लिबाङमा मात्र नभएर सुलेचरको शाखाबाट पनि सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि।
5: ग्रुप राइटर गीताराम सिर्पाइले सम्पर्क मोबाइल नम्बर 9858751744, 9115374596, 9841971944 र 9748061043। एकपटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सुलिचौर, रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बीच बजार, लिबाङ, रोल्पा।
10: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध, आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्। रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्। जन्म, मृत्यु, विवाह, बसाइ सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्। जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न जान्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्। तपाईँका सन्ततिहरू कतै मदिरा जन्य लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउँदै सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाउनुहोस्। स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
11: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्र गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिमाना समेत हुन सक्दछ। वडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्। तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्। नगरपालिकाभित्र रहेका महत्त्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर र गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय, जनकोट, जलजला पद यात्रा, स्याकाई र उखरेनी डाँडा होमस्टे, गुरुङला मार्ग तथा बङ्करहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुरीखेल, मारिचौ रङ्गशाला, विभिन्न मन्दिरहरू संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोलामाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्र जथाभावी फोहोर गर्ने काम नगरौं। तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर परिवारमा कुनै अपाञ्छित घटनाहरू भइरहेको छ, समाजमा कुनै पनि अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने ओडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्तै खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्। रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट, रोल्पा नगरपालिकाको सूचना केन्द्र नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै पनि सुझाव वा गुनासो परेमा सम्बन्धित निकायको गुनासो पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
10: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ। रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय लिबाङ, रोल्पा।
12: अय्यनी बाबे, कति दुखेको रात दिन दुखेको दुखै छ।
13: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
12: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
13: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
12: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
13: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
12: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
13: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
5: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।
14: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेसन आजै डाउनलोड गर्नुहोस्।
8: यो मान्छे कहाँ गएछ? बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछ आउँदैछु त भन्छ, कामहरू छ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ कहाँ यति बेलासम्म आउँदै नआउने आउँदै नआउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
5: हेर्न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भन्या।
8: ल यो जमानामा आएर पनि किन यति कुरामा अटकिरहेको? रेनीबाङमा रहेको हाम्रो सुनसरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यहीँ गएर बनाएर छिट्टो आउनु है।
15: हाम्रा सेवाहरू,
5: हामी कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ।
8: प्रोप्राइटर टिकाराम योगी, सम्पर्क मोबाइल नम्बर 97 42 59 52 23।
5: सुनसहरी मोटरसाइकल वर्कसप, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, बोडाचौर जाने

0: देश विरुद्ध सुन्ने स्मृति गाउँ पालिका सुली चौर रोल्पा र इलाका प्रहरी कार्यालय सुली चौर रोल्पाको सूचना।
1: हानिकारक परम्परागत कुरीति कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौ।
0: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत, अस्तित्व र महत्त्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
1: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
0: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौ।
1: 20 वर्ष भन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बाल विवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
0: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन आत्मनिर्भर बन्न उचित शिक्षा दिऊ।
1: दाइजोमा लगानी होइन छोरीको उच्च शिक्षा र शिव विकासमा लगानी गरौ।
0: दाइजो प्रथा अनावश्यक आर्थिक बोझ हो। यस्तो प्रथालाई समाजबाट आजै बहिष्कार गरौ।
1: असत्य अपमानित विषय समाजमा कमजोर र असहाय व्यक्तिमाथि थुपारिने अमानवीय बोक्सी प्रथाको विरोध र अन्त्य गरौ।
0: समुदायमा अमानवीय कार्य भएमा निशुल्क फोन नम्बर नेपाल प्रहरी 100, बाल बालिका खोज तलास केन्द्र 104, बाल बालिका हेल्प लाइन नम्बर 198, राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौ या नजिकैको प्रहरी कार्यालय, उडा कार्यालय र गाउँपालिकामा खबर गरौ।
1: सुनिल स्मृति गाउँपालिका सुलिचौरो रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौरो रोल्पा द्वारा जनहितमा जारी सन्देश।

0: Jaya Des, Jaya Kishan, Super Paulin, Nepali Kushan.
1: लो झर्नुस् झर्नुस् रुनीबाङ आइपुग्यौँ है हामी भाडा दिनुहोस् त सबैजनाले
2: यहाँ खलासी भाइ पनि कस्तो भाडा भाडा गरेर बोलाउन लाइसक्यो मान्छेले यहाँ भोकले हैरान बनाइसक्यो तिम्रो भाडा कसले खाइदिन्छ र बरु सिकाइदिन यहाँ नास्ता खाने होटल कहाँ छ
1: ओहो मेरो दाई यसरी आवेगमा नआउनु न तपाईँको माथितिर हेर्नु न न्यू सुरुखेत एन्ड सुरबाङ होटल लेखिएको ब्यानर देखिन्छ त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ मजाले खानुहोला तर मलाई भाडा भने दिनुहोस् है
2: हाम्रा सेवाहरू
3: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा नास्ता र अदर अनुसार खानाको समेत व्यवस्था रहेको छ
1: प्रोप्राइटर श्री कुमार रोका मगर सम्पर्क मोबाइल नम्बर 97616159 र 98264649980
4: न्यू सुर्खेत एन्ड सुरबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुनीबाङ रोल्पा रोल्पा
3: लौ त साथीहरू अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारीहरू त लगभग लगभग सकियो अब के चाहिँ बाँकी रह्यो भनेपछि वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्नेछ प्रमाण पत्रका कुराहरू छन् मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराई नै जानुपर्नेछ के छ हाम्रो अध्यक्षज्यूको राय
1: अनि
3: के त
1: यी सबै कामहरू त रोल्पाको सुलीचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ कि यसको त सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङमा पनि शाखा पसल छ नि
5: हाम्रा सेवाहरू प्रमाण पत्र भिजिटिङ कार्ड ब्याज कार्ड मेडल ट्रफी मायाको चिनो आइडी कार्ड बिल भ्याट बिल तथा रसिद छपाई टी सर्ट गिलास टोपी र प्लेटमा छपाई
1: विवाह कार्ड नाइलन तथा अटो छाप होर्डिङ बोर्ड साइन बोर्ड वाल पेन्ट सूचना पाटी नेम प्लेट डोर नेम प्लेट शिलालेख र ताम्रा पत्र जिमेल त्रिवेणी आर्ट्स @gmail.com अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुलिचौरको लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुनिल स्मृति गाउँपालिका 4 जिपरका नजिकै बस पार्क जाने बाटो रोल्पा सम्पर्क मोबाइल नम्बर 98578223110 रुइनीबाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा सम्पर्क मोबाइल नम्बर 98649776955
6: शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
7: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
6: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
7: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
6: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
7: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
6: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
7: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
8: नेपाल सरकार विज्ञापन बोर्ड
1: कति सुन्दर मौसम यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला
9: त्यही त मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ साँच्ची कतै घुम्न जाम न
3: हावातलमा कुरा गरेर मात्र हुँदैन नि साथीहरू हामीहरू छ 6 बाइक छ 3 त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन अस्तिदेखि बिग्रेर बसिरहेको छ वर्षातको समय छ बाइकभन्दा राम्रो त गाडी नै हुन्थ्यो होला तर गाडी पनि छैन हामीसँग त
10: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ के तपाईहरूले? बाइक नै बनाउनु परे पनि, गाडी नै लोक्नु परे पनि रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि। त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
4: हाम्रा सेवाहरू,
10: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनमा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट, बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनुहोला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 98439 77 149। वेलकम वर्कसप, रोल्पा नगरपालिका 4, खाद्य टोल, रोल्पा।

0: पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि?
3: ओहो, स्वास्थ्य स्वयंसेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ, श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
2: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
3: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
2: बच्चालाई क्षय रोग लाग्न पाउँदैन।
3: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षय रोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयंसेविका दिदी?
2: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
3: अनि
2: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यु गर्दा नाकमुख रुमालले छोप्नुपर्छ, यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
3: बुझे दिदी।
4: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौं, निरोगी भई बाँचौं।
0: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
5: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
6: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
5: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
6: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
5: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
6: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैङ्कबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
7: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि?
3: ओहो, स्वास्थ्य स्वयंसेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ, श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
2: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
3: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
2: बच्चालाई क्षय रोग लाग्न पाउँदैन।
3: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षय रोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयंसेविका दिदी?
2: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
3: अनि
2: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यु गर्दा नाकमुख रुमालले छोप्नुपर्छ, यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
3: बुझे दिदी।
4: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौं, निरोगी भई बाँचौं।
0: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
5: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
6: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
5: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
6: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
5: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
6: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैङ्कबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
7: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: ढोक गरे काका।
3: भाग्यमानी भएस। अनि त किन आइस् त बाबु, घरतिरको खबर के छ नि?
8: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
3: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
8: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
3: हो र बाबु?
8: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलापमा समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
3: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, ल जाऊ।
4: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
9: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
0: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
10: सज्जनहरू, के तपाईँले विचार गर्नुभएको छ?
11: एउटा रुख जो स्वयं आधी हुरी खडेरी शीत वर्षा सबै थोक सहेर पनि प्राणी जातिलाई सहारा दिन्छ र हाम्रो रक्षा गर्दछ। रुखको पात, फूल, फल, छाया, जरा, बोक्रा, सुगन्ध, चोप, मुना, कोइला सबै थोकले हाम्रो मनोकामना पूरा गरिरहेको छ।
10: आफ्नो धन, विवेक, बानी तथा कर्मद्वारा अरूको कल्याण गर्नु नै जीवनको सफलता हो। जुन कर्म एउटा रुखले गरिरहेको छ, तर हामी कति कृतज्ञ छौँ। आफ्नो जीवनको कल्याण गरिरहेको रुख काटिरहेका छौँ। निहित स्वार्थका लागि वन विनाश गरिरहेका छौँ। मानिसको लागि वन जङ्गल भन्दा ठुलो तीर्थ धाम अर्को कुनै छैन। त्यसैले आफ्नो घर वरिपरि रुख बिरुवा रोपौ, रोपिएका बिरुवाको संरक्षण गरौ।
12: वन जोगाऊ, पुण्य कमाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
13: रोल्पा।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।

0: सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
1: नाटुङ्के बेसै माया लागे हन्या मन्या लागे तर नातु रहँदा
2: फुट्टै जलवायु परिवर्तन ला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुम व्याप महत्वपूर्ण भूमिका लिया हाब्रा तुम गे जम्मै मिले द रक्षा दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविको उपार्जन ल टेवा सुक्ने पानो आका अरक मुया दान्त अवस्था लले आका तुम नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुम झुङ दान्दौ माय द जुगात्ने पानो
1: ओहो अन्द नङ चाहिँ हाम्रो तुम जुगाने हेन त लाग्यो नलिन्छन् लाग्यो नलिन्ने बाजु
2: कोदा मलिङे आकालो लागि के हाम्रो तुम वासस्थान ल संरक्षण ला समस्या अन्द वन जंगल तुम मिका जुगाङ्या वन संरक्षण अखिन्त मालिङ्गो निंगालो अन्द चोरी शिकारी जनावर तुम जथा भाबिल माराइया आकालो चोरी शिकारी अदु कारण ए नङ न काकाए भ्या समय ज्याल ल हाल अचुङसी वालिउ अरके उल्ज सचेत ले समुदाय रापी हाब्रेल महत्व बारे ल सल्लाह आयु
1: ए हो ड अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम्मै हाब्रे संरक्षण रोज हो बाजु
2: नातिनी हाब्रेलो वासस्थान जोगात्ने वाक मांगची नका पोला अरु जम्मै जनावर रातुङपी जोगात्ने पानो
1: बाजु अब खिन नापी धारिया तरिका ए हाब्रे तुङ जोगान्या त सहभागी आजयङ
2: शाबाश न्यामी नातिनी
3: नानी खाना खाना आऊ
4: लाउ दिनुस
3: हात धोयौ
4: धोइसके बाबा
3: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
4: ढिला भइसक्यो
5: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
3: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
5: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ
6: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: आजकल योग्यताले के भाषा कुनै पहिला साथीहरू भन्दा बित्तिकै ज्यान फालेर दौडिन्थ्यो बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन यो पनि जैटिङ नै हुन्छ क्या
9: ए कस्तो चातेको हो कि हेर्नु न ठुलो डाई उहाँले त लास्टै नै भन्नुभयो कि मलाई
10: त्यही त उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन
8: के भोग्नु र ठुलो बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन लागेर पक्कै
10: हेर भाइहरू मलाई टेन्सन छ यार आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछे मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन् बस्ने रहेछन् अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने अब के गर्ने कहाँ गएर गहना बनिदिने भरपर्दो गहना पसल कहाँ छ अत्तो पत्तो छैन
8: यति कुरामा त के अट्किनु सदौ नयाँ दुला भर्खर भर्खर बिहे गरेको थाहा उसलाई उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई ओ भन्दैन भन्ने दाइलाई
9: ए मेरो दाजु यति कुरामा किन चिन्ता लिनु भएको हो मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यू रोल्पा सुनचाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ तपाईँ पनि त्यही जानुहोस् न राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु
8: हाम्रा सेवाहरू।
10: हामी कहाँ शुद्ध सुन चाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साथ फेर पनि गरिन्छ।
9: प्रोप्राइटर हरि गौतम।
10: सम्पर्क मोबाइल नम्बर 9869828383 र 9828026642।
9: शुद्धता र विश्वासको अटुट सम्बन्ध।
10: न्यू रोल्पा सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
11: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
11: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
12: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
11: मिन बहादुर ओली। सम्पर्क मोबाइल नम्बर 9768836758।
12: ओली नास्ता पसल रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
10: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
11: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
11: ओली नास्ता पसल जस्तो।
13: लगभग सबैजना आइसक्नु भयो, आजको वडास्तरको छलफल सुरु गरौँ न त।
14: हुन्छ
15: हुन्छ ल हुन्छ।
13: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
14: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
16: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
14: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
13: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
14: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
16: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
14: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
13: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ठुल्लाए गाउँमा सबैले खेतीपाती काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिन, किन हो यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
1: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ, अरू गोरु खोज्न गएको गोरु पनि पाइँदैन, के गर्ने हो, म त बक्कै परेको छु तै बाबु।
0: ओहो थुल्लाई, तब हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो, हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छादेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो, गोरुले दिनभरि लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जोति सकिन्छ, त्यसै गरेर अब घाँस काट्नु पनि परेन, अब त बजार जाने अनि ट्याक्टरले जोत्नुहोस् तै।
1: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
0: अब त्यो त चिन्तै नगर्नुहोस् न दाइ तपाईँ, रोल्पा नगरपालिका दोलीबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गएपछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ सक्छौँ नि।
1: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिउ लिउ जस्तो लागिसक्यो, म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्रोको खोर बनाउने छ।

0: बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थो, पुरानो आरा भाँचिसक्यो, अब कहाँ किन्ने होला, के गर्ने होला, यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरेका छौ।
1: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, सिधै रोल्पा मिसनरी अदर एन्ड सप्लाईमा जानुहोस्, तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खाने पानी लगायत सम्पूर्ण सामान, कृषि अन्य सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
0: ओहो लौ बाबु, उसो भए म भोलि बिहानै गएर यो सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
1: अनि एउटा कुरा के दाई, रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्सित लिबाङमा मात्र नभएर सुलेचरको शाखाबाट पनि सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि।
2: राइटर गीताराम सिर्पाइली, सम्पर्क मोबाइल नम्बर 9858751744, 9115374596, 9841971944, र 9748061043। एकपटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सुली चौर, रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बीच बजार, लिबाङ, रोल्पा।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध, आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिनेर नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्। रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्। जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्। जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न जान्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्। तपाईँका सन्ततिहरू कतै मदिरा जन्ने लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउँदै सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाउनुहोस्। स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्र गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिमाना समेत हुन सक्दछ। वडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्। तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्। नगरपालिकाभित्र रहेका महत्त्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर र गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय, जङ्कोट, जलजला पद यात्रा, स्याकाई र उखरेनी दादा होमस्टे, उर्ला मार्ग तथा बङ्करहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मारिचौ रङ्गशाला, विभिन्न मन्दिरहरू संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोलानाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्र जथाभावी फोहोर गर्ने काम नगरौँ। तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर परिवारमा कुनै अपाञ्छित घटनाहरू भइरहेको छ, समाजमा कुनै पनि आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने ओडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्तै खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्। रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट, रोल्पा नगरपालिकाको सूचना केन्द्र नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै पनि सुझाव वा गुनासो परेमा सम्बन्धित निकायको गुनासो पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ। रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय लिबाङ, रोल्पा।
5: दिए नि बाबै कति दुखेको रात दिन दुखेको दुखै छ
6: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
5: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै चला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
6: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो त्यही माथि किराले दाँत सका पारिदिएको थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हेरौँ पो भएको छु त म त
5: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु
6: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि
5: उसो भए म त्यतै जानु पर्ला अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
6: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467 र 97093-98409
1: यो मान्छे कहाँ गएछ बिहानैदेखि बोलाएको बोलाइछु आउँदैछु त भन्छ कामहरू छ एक पटक फोन गरी हेर्नु पर्यो ओइ कहाँ यति बेलासम्म आउँदैन आउने आउँदैन आउने बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो किन दिला गरिरहेको
7: हेर्न म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ अब मसँग न कसै मिस्त्रीको नम्बर छ न त कतै ग्यारेज छ कहाँ जाने के गर्ने कसरी आउने कस्तो चिन्तामा परे नि भन्या
1: ल यो जमानामा आएर पनि किन यति कुरामा अट्किरहेको प्रेनीबाङमा रहेको हाम्रो सुनसरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ त्यहीँ गएर बनाएर छिट्टो आउनु है
8: हाम्रा सेवाहरू
2: हामी कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ
1: प्रोप्राइटर टिकाराम योगी सम्पर्क मोबाइल नम्बर 97 42 59 52 23
2: सुनसहरी मोटरसाइकल वर्कसप सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ बोडाचौर जाने बाटो रोल्पा रोल्पा
9: हानिकारक परम्परागत अभ्यास विरुद्ध सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाको सूचना
2: हानिकारक परम्परागत कुरीति कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौ
9: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो परिवार र समाजमा महिला र पुरुषको हैसियत अस्तित्व र महत्व सम्मान छ लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो
2: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ
9: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने र कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना आराम सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौँ
2: 20 वर्ष भन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो बाल विवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ
9: विवाहमा डाइजो
2: सशक्तिकरणमा सबैले मिलेर लागौ
9: विवाहमा

0: केन्द्र 104 बाल बालिका हेल्पलाइन नम्बर 198 राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौँ या नजिकैको प्रहरी कार्यालय उडा कार्यालय र गाउँपालिकामा खबर गरौँ।
1: सुनिल स्मृति गाउँपालिका सुलिचौरो रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौरो रोल्पा द्वारा जनहितमा जारी सन्देश।

0: जय देश जय किसान सुपर बाउल इन नेपालीको शान।
1: लौ झर्नु झर्नुस् रुनीबाङ आइपुग्यौँ है हामी, भाडा दिनुहोस् त सबैजनाले।
2: यहाँ खलासी भाइ पनि कस्तो भाडा भाडा गरेर बौलान लगाइसक्यो, मान्छेले भोकले हैरान बनाइसक्यो। तिम्रो भाडा कसले खाइदिन्छ र बरु सिकाइदिनु यहाँ नास्ता खाने होटेल कहाँ छ?
1: ओहो मेरो दाई, यसरी आवेगमा नआउनु न। तपाईँको माथितिर हेर्नु न, न्यू सुरुखेत एन्ड सुरुबाङ होटेल लेखिएको ब्यानर देखिन्छ। त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ, मजाले खानुहोला। तर मलाई भाडा भने दिनुहोस् है।
3: हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा नास्ता र अदर अनुसार खानाको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर श्री कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97616159 र 98264649980।
3: न्यू सुर्खेत एन्ड सुरुबाङ होटेल, सुनिल स्मृति गाउँपालिका 3, जी पार्क, रुनीबाङ, रोल्पा।
2: लौ त साथीहरू, अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारीहरू त लगभग लगभग सकियो। अब के चाहिँ बाँकी रह्यो भनेपछि, वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्नेछ, प्रमाण पत्रका कुराहरू छन्, मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराई नै जानुपर्नेछ। के छ हाम्रो अध्यक्षज्यूको राय?
1: हत्तेरी सचिवज्यू, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ भन्या? यति सानो कामको लागि पनि लिबाङ घोराही जानुपर्छ र भन्या?
2: अनि के त
1: यी सबै कामहरू त रोल्पाको सुलिचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ कि? यसको त सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङमा पनि शाखा पसल छ नि।
4: हाम्रा सेवाहरू, प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आइडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी सर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
1: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र, जिमेल trivaniarts@gmail.com, अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुलिचौर लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4, जिपरका नजिकै बस पार्क जाने बाटो, रोल्पा। सम्पर्क मोबाइल नम्बर 98578-22310। रुइनीबाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ, फगाम जाने बाटो, उपल्लो गल्ली, रोल्पा। सम्पर्क मोबाइल नम्बर 98649-76955।
5: कति सुन्दर मौसम, यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला।
6: त्यही त मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ, अब साँच्चै कतै घुम्न जाऊँ न।
2: हावातलमा कुरा गरेर मात्र हुँदैन नि साथीहरू, हामीहरू छजना बाइक छ तिनो त, त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन, अस्तिदेखि बिग्रेर बसिरहेको छ। बर्सातको समय छ, बाइकभन्दा राम्रो त गाडी नै हुन्थ्यो होला, तर गाडी पनि छैन हामीसँग त।
1: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ कि तपाईँहरूले? बाइक नै बनाउनु परे पनि, गाडी नै लोक्नु परे पनि, रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि, त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
3: हाम्रा सेवाहरू,
1: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह, व्रतबन्ध, बर्थडे पार्टी लगायत विभिन्न परियोजनमा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट, बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 98-4।

0: झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिचे मिचे हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: ढोक गरे काका,
3: भाग्यमानी भएस। अनि त किन आएस त बाबु, घरतिरको खबर के छ नि?
2: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
3: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
2: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
3: हो र बाबु?
2: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
3: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, ल जाऊ।
4: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
5: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
0: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि

0: सम्पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: ओहो बाजु कानन नाजेन र
5: लागे लागे तर
4: दुर्लभ जनावर छैन नि जलवायु परिवर्तन ला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुम व्याप महत्वपूर्ण भूमिका लिया हाब्रा तुम गे जम्मै मिले द रक्षा दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविको उपार्जन ल टेवा सुक्ने पानो आका अरक मुया दन्त अवस्था लले आका तुम नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुम झुङ दान्दौ माय द जुगात्ने पानो।
5: ओहो अन्द नङ चाहिँ हाम्रो तुम जुगाने हेन त लाग्यो नलिन्छन् लाग्यो नलिने बाजु
4: कोद म लिङे आकलो लागि कि हाम्रो तुम वासस्थान ल संरक्षण ला समस्या अन्द वन जंगल तुम मिका जुगाङ्या वन संरक्षण अखिन्त मालिङ्गो निंगालो अन्द चोरी सिकारी जनावर तुम जथा भावी ल माराइया आकलो चोरी सिकारी ओदु कारण ए नङ न काका ए भ्या समय जेल ल हाल अचुङ वालियु अरके उल्ज सचेतले समुदाय रापी हाब्रेलो महत्व बारे ल सल्लाह आयु
5: ए हो र अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम्मै हाब्रे संरक्षण रोज हो बाजु
4: नातिनी हाब्रेलो वासस्थान जोगात्ने वाक मांगची नका पोला अरु जम्मै जनावर रातुङपी जोगात्ने पानो
5: बाजु अब खिन गापी धारिया तरिका ए हाब्रे तुम जोगान्य त सहभागी आजयङ
4: शाबास न्यामी नातिनी
6: नानी खाना खाना आऊ
7: लाउ दिनुस
6: हात धोयौ
7: धोइसके बाबा
6: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
7: ढिला भइसक्यो
8: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
6: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
8: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ
9: वर्षेनी झाडा पखला लगायतका सरसफाइको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: भन्ने बित्तिकै ज्यान फालेर दौडिन्थ्यो। बिहे गरेपछि त बुढीलाई छोड्नै सक्दैन, यो पनि जैटिङ नै हुन्छ क्या।
1: ए कस्तो चातेको हो कि, हेर्नु न ठुलो डाई, उहाँले त लास्टै नै भन्नुभयो कि मलाई।
2: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
0: के भोग्नु र ठुलो, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन लागेर पक्कै।
2: हेर भाइहरू, मलाई टेन्सन छ यार। आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछ, मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला, टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन्, बस्ने रहेछन्। अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने, अब के गर्ने, कहाँ गएर गहना बनिदिने, भरपर्दो गहना पसल कहाँ छ, अत्तो पत्तो छैन।
0: यति कुरामा त के अट्किनु दाइ, सधैँ नयाँ दुला भर्खर भर्खर बिहे गरेको थाहा उसलाई, उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई, भन्दैन भन्ने दाइलाई।
1: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको हो? मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यू रोल्पा सुनचाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ। तपाईँ पनि त्यहीँ जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
0: हाम्रा सेवाहरू,
2: हामी कहाँ शुद्ध सुनचान्दीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साथ फेर पनि गरिन्छ।
1: प्रोप्राइटर हरि गौतम।
2: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026042।
1: शुद्धता र विश्वासको अटुट सम्बन्ध।
2: न्यू रोल्पा सुनचान्दी पसल, रोल्पा नगरपालिका 4, लिबाङ बिच बजार, रोल्पा।
3: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
4: हैन सन्ध्या,
5: बताउँदै सभामुख अरियालले समिति गठन गर्नुभएको हो। सचिव प्रकाश अधिकारी संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको उहाँले सभालाई जानकारी दिनुभयो। बैठकलाई नियमित कार्यसूचीमा लैजान बारम्बार प्रयास गरे पनि विपक्षीहरूले अवरोध कायम राखेपछि सभामुख अरियालले समिति गठन गरेको बारेमा जानकारी गराउँदै बैठक भोलि दिउँसो 1 बजेका लागि स्थगित गरेको जानकारी गराउनु भएको हो।
6: यसैबीच नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सीमाबारे दिएको विवाद अभिव्यक्तिलाई लिएर माफी माग्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा रोस्ट्रमबाट नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै थापाले प्रधानमन्त्रीलाई माफी माग्न आग्रह गर्नुभएको हो। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदेशको रूपन्देहीमा आज गरेको कार्यक्रममा सभापति थापाले सरकार चुकेका ठाउँमा सच्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षका रूपमा नेपाली काङ्ग्रेसको रहेको पनि बताउनुभयो। प्रधानमन्त्रीले संसदमा बोलेको विषय घोर निन्दनीय र आपत्तिजनक रहेको सभापति थापाले बताउनुभयो। प्रधानमन्त्रीले धेरै नबुझी यो विषय बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए खतरनाक रहेको थापाको भनाइ छ।
5: भारतीय सशस्त्र सीमा बल SSB पश्चिम नवलपरासीको सुस्तामा नेपाल सरकारले निर्माण गर्दै आएको तटबन्धको काम रोकिदिएको छ। विवादास्पद क्षेत्रमा मात्र नभई भारतले आफ्नो दावी गरेको सीमाभन्दा 30 मिटर नेपालतर्फ भइरहेको निर्माण कार्य पनि SSB रोकेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको सिंचाई तथा जलस्रोत आयोजना कार्यालयले नारायणी नदीको बाढी नियन्त्रणका लागि झन्डै 12 करोड रुपियाँको लागतमा तटबन्ध बनाउँदै आएको थियो। अहिले झन्डै 1 किलोमिटर लामो तटबन्ध निर्माण भइरहेकामा थप 132 मिटरको ठेका लागिसकेको छ। SSB काम रोकेपछि आयोजनाका इन्जिनियरहरूले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए। प्रमुख जिल्ला अधिकारी दीपक नेपालले गृह मन्त्रालयलाई खबर गर्दै शस्त्र प्रहरी मार्फत SSB छलफल गराएको भए पनि समस्याको समाधान हुन सकेको छैन। यो विषय आज बसेको प्रतिनिधि सभाको बैठकमा पनि उठेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारत पुग्नु भएको छ। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाईवालाले स्वागत गर्नुभयो। उहाँ भाजपाकै निमन्त्रणामा भारत जानुभएको हो। सभापति लामिछानेसँगै राष्ट्रपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहनु भएको छ। राष्ट्रपाका अनुसार लामिछानेले आजदेखि 22 गतेसम्म भारत भ्रमण गर्नुहुनेछ। त्यस क्रममा नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको राष्ट्रपाले विज्ञप्ति मार्फत जानकारी गराएको छ। भारतीय सत्तारूढ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तिमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। भेटघाट छलफल तथा भ्रमणका लागि नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले समन्वय गरिरहेको रासोपाले जनाएको छ।
5: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा यसपालिको बजेटले पार्ने प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
7: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
8: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग, सङ्घीय संसदमा दुवै बैठक स्थगित, संसदमा अमर्यादित व्यवहार गर्ने, सांसदमाथि छानबिन गर्न समिति गठन, विवादित अभिव्यक्तिमा माफी माग्न प्रधानमन्त्री शाहलाई काङ्ग्रेस सभापति थापाको आग्रह, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारतमा लगायत खबर प्रस्तुत गरे।
6: नेपाल दर्पणमा अब बाँकी खबर। दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै ज्यान गएको छ, अरू 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट 8 जना यात्रु सहित कालीकोटको शुभकालिका 6 हाउडीतर्फ गोडिरहेको जीप दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 7 कालगौडाको भित्री सडक खण्डमा दुर्घटना भएको हो। मृतक र सबै घाइते शुभकालिकाका बासिन्दा हुन्। दुर्घटनामा जीप चालक शुभकालिका 5 32 वर्षीय कलबहादुर रोकाया, शुभकालिका 4 सुनार वडाका 38 वर्षीय नेत्र सुनार र शुभकालिका 6 हाउडीकी 65 वर्षीय पुल्ती सरा कामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 5 जना घाइतेलाई उपचारको लागि दैलेख जिल्ला अस्पताल लगिएको छ। जीप अनियन्त्रित भएर सडकबाट झन्डै 300 मिटर तल झरेको र दुर्घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
5: यसैबीच दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, 1 जना गम्भीर घाइते भएका छन्। बिहान 6 बजेतिर तुलसीपुरको गुल्म चौक पार गरेर केही उत्तरतर्फ पुगेपछि विपरीत दिशाबाट आइरहेको टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लमई नगरपालिका नम्बर 5 का 35 वर्षीय मनोज नेपाल र उहाँका 5 वर्षका छोरा मिनराजको ज्यान गएको इलाका प्रहरीकारले तुलसीपुरका प्रमुख डिएसपी ओमबहादुर पराजुलीले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुसा नेपालीको उपचार भइरहेको छ। मनोज बिदाको बेलामा तुलसीपुर 6 मा रहेको ससुराली गएका र आज छोरालाई विद्यालय पठाउनु पर्ने भएकोले बिहानै हिँडेकामा केही बेरमै दुर्घटनामा परेका प्रहरीले जनाएको छ।
6: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य संयन्त्रका कमजोरीहरू सुधार्दै मिशन मोडमा काम गरेर असाधारण परिणाम निकाल्ने दावी गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लीले राज्यको प्रोत्साहन संरचनामा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै वन वातावरण र खरिद ऐन लगायतका क्षेत्रमा 1 महिनाभित्रै महत्त्वपूर्ण परिवर्तन गरिएको जानकारी दिनुभयो। उहाँले आउँदा दिनमा थप 30-35 वटा कानुन संशोधन गर्ने सरकारको कार्ययोजना रहेको समेत स्पष्ट पार्नुभयो। अहिले बजारमा देखिएको शिथिलता र सङ्कुचित भएको समष्टिगत मागलाई सम्बोधन गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ।
5: यसैबीच नेपाल उद्योग परिसंघले आर्थिक वर्ष 2083-84 को बजेटले निजी स्तरको मनोबल अभिवृद्धि गर्ने र सुस्त रहेको अर्थतन्त्रलाई पुनर्गति दिने ठहर गरेको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले 273 प्रकारका औद्योगिक कच्चा पदार्थ भन्सार दर घटाउने र 360 भन्दा बढी वस्तुमा अन्तशुल्क खारेज गर्ने निर्णयलाई स्वागत योग्य कदम भन्नुभयो।
6: सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटले राज्य संरचना, कर प्रणाली, ऊर्जा, डिजिटल अर्थतन्त्र, लगानी, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सुधारमा व्यापक पुनर्संरचनाको घोषणा गरेको छ। प्रशासनिक खर्च कटौती र सरकारी संरचना चुस्त बनाउने उद्देश्यले 31 निकाय खारेज, 6 निकाय गाब्ने र 6 निकाय हस्तान्तरण तथा 18 निकाय पुनर्संरचना गर्ने लगायत घोषणा बजेटमा छ। यस पटकको बजेटको केन्द्रमा आर्टिफिसियल इन्टेलिजेन्सी, एआई र डिजिटल अर्थतन्त्रलाई राखिएको छ। समग्रमा बजेट कस्तो आयो भनेर साथी विकास चापागाईले अर्थविद डाक्टर रेशम थापासँग कुराकानी गर्नुभएको छ।
10: तल्लो वर्ग, खास गरी आर्थिक हिसाबले तल्लो वर्ग 20% जति जनता अझै पनि गरिब छन्, आर्थिक क्रियाकलापमा सक्षम छैनन् अथवा एक प्रकारले भन्ने भनेदेखि संरचनागत विभेदको कारणले असक्षम छन्, उनीहरूलाई असक्षम हाम्रो सरकारले अथवा संरचनाले बनाएको छ। उनीहरूको आवाज अथवा उनीहरूको रोजीरोटीको कुनै विकल्पको रूपमा चाहिँ यो बजेट देखिएन। अप्रत्यक्ष तरिकाले कुनै पनि देशको बजेट आइसकेपछि जिडिपीको 32% बराबरको आर्थिक क्रियाकलाप गरिसकेपछि अप्रत्यक्ष तरिकाले छुँदैन भन्ने होइन, सबैलाई छुन्छ, तर छुने तरिका प्रत्यक्ष तरिकाले मध्यम वर्ग भने पनि उच्च वर्गलाई प्रत्यक्षले सेवा प्रदान गर्ने र निम्न वर्गलाई अप्रत्यक्ष तरिकाले मात्रै छुने हुनाले यो बजेटको अथवा यो सत्ता र सरकारको प्रायोरिटी उच्च वर्ग देखियो, निम्न वर्ग फर्स्ट प्रायोरिटी देखिएन।
11: यो बजेटको सकारात्मक र नकारात्मक पक्ष हेर्नुपर्दा चाहिँ
10: अब यस्तो खालको छ, एउटा एम्बिसन जुन नयाँ भोटर, नयाँ पार्टी, नयाँ टिमले जुन सत्ता सञ्चालन गरिरहेको छ त्यसमा चाहिँ एउटा ठुलो सपना देखिएको छ नेपाली समाजले। कुनै पनि हाम्रो जस्तो प्रजातान्त्रिक सिस्टममा सत्तापक्षको पार्टीको मात्रै राज्य अथवा सिस्टम हुँदैन, सम्पूर्ण नेपालीको सपना हो त्यो। त्यसमा चाहिँ एक प्रकारले ठुलो सपना साकार गर्नको लागि अलि पानसनरी बजेट अथवा यसलाई विस्तारकारी बजेट सोचेको छ यो सरकारले। त्यो आफैमा सबल पक्ष हो, 7% आर्थिक वृद्धि गरेर त्योभन्दा तल अथवा 6% इन्फ्लेसन मेन्टेन गर्छु भन्ने यो उद्देश्य राख्नु चाहिँ आफैभन्दा राम्रो होइन, तर त्यो उद्देश्य प्राप्ति गर्नको लागि चाहिँ केही संरचनागत कुराहरू पहिलाकोलाई बिगारी भनिरहेका राजनीतिक पार्टी र नेताहरूले पहिलाको भन्दा पनि खराब दिशातर्फ जाने गरी वित्तीय स्रोत परिचालनका स्रोतहरूको बारेमा सोचेको देखिन्छ। नयाँ पार्टी युवाहरूको आन्दोलनबाट स्थापित भएको पार्टीले पुरानो जस्तै होइन, पुरानो भन्दा राम्रो गर्नुपर्थ्यो भन्ने मेरो लागि
11: न्यून आय भएका नागरिकका लागि यो महसुस हुने गरी यो बजेटमा सरकारले तत्काल सुधार गर्नुपर्ने विषय चाहिँ के छन्?
10: एउटा चाहिँ शिक्षा र स्वास्थ्यको हिसाबले जाने हो होइन, अहिले 2000 विद्यार्थी स्कुल जान्छन्, एउटा पनि सरकारी स्कुल नबढाउने, एउटा पनि सरकारी स्कुल नथाक्ने, अनि त्यसपछि प्राइभेट स्कुललाई रहरले होइन बाध्यताले मान्छेले गइराख्ने, अनि त्यहीमाथि चाहिँ तपाईँ जिटब्लिने भनेपछि एक नम्बरमा शिक्षा नै हो र अर्को चाहिँ यो निजी क्षेत्रलाई सुधार गर्ने, निजी क्षेत्रलाई प्रमोट गर्ने बारेमा पनि प्रश्न देखिएन। बजारको नियमले ब्याङ्कमा थुप्रेको पैसा लगानी हुन्थ्यो भने भइसक्यो नि त, बजारको नियमले हुने रहन्छ, अलिकति सरकारले अलिकति संरचनागत कुरा मिलाइदिनु हो भने अबका चारक्वार्टर भनेको 1 वर्ष भित्र 4 क्वार्टर 20% बढी प्राइभेट सेक्टर लेन्डिङको हामी ग्यारेन्टी गर्छौँ भन्न सकेको भए प्राइभेट सेक्टर त्यसरी फुर्न परिहाल्छ, प्राइभेट सेक्टरले यतिकै आफूले लगानी गरिहाल्छ नि, प्राइभेट सेक्टरले यतिकै जागिर सिर्जना गरिहाल्छ र ट्याक्स पनि आर्थिक जितिरहेछ। निजी क्षेत्र इफिसियन्ट छ, गभर्मेन्ट इनइफिसियन्ट छ। त्यसो भएदेखि इफिसियन्ट प्राइभेट सेक्टरबाट इनइफिसियन्ट गभर्मेन्टमा 400 अर्ब 422 अर्ब तानेर किन हामीले आन्तरिक वृद्धि गरेको छ हो त्यो कुरा। त्यसको प्रतिपूर्ति स्वरूप हामीले प्राइभेट सेक्टर लेन्डिङ 20% प्रत्येक महिना बढाइदिने हो भनेदेखि त्यसको क्षतिपूर्ति हुन्थ्यो र एग्रिगेट डिमान्ड पनि बढ्थ्यो अथवा उत्पादन क्षमता पनि बढ्थ्यो र उपभोग क्षमता पनि बढ्थ्यो। एग्रिगेट डिमान्ड एग्रिगेट सप्लाई दुइटै बढ्थ्यो र इन्फ्लेसन बढ्यो भने पनि इन्फ्लेसनभन्दा बढी आर्थिक वृद्धि हुन्थ्यो र एउटा विकासको पथमा जान्थ्यो।
12: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डाक्टर रेशम थापा। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
13: हाम्रा सेवाहरू
7: ओपिडी सेवा,
13: विशेषज्ञ ओपिडी सेवा,
7: निशुल्क औषधि वितरण,
13: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
13: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
13: क्रियाकल्प सेवा,
7: पूर्व कर्म पञ्चकर्म सेवा,
13: छार सूत्र सेवा,
7: जलौका सेवा,
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
13: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-98514-2403।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
12: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। बजेट भाषणपछिको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अङ्कले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज 26.72 अङ्कले घटेर 2755.37 बिन्दुमा झरेको छ। आज निर्जीवन बिमा र अन्य बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 6% धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको बुधबार 6.3 अर्ब कारोबार भएकोमा आज 349 कम्पनीका 1,33,00,000 कित्ता सेयर 5,31,61 करोड रुपियाँमा किनबेच भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभ कर बढाएको थियो। अब एक वर्षभन्दा कम अवधिमा बेच्नेले लाभमा 10% र लगानी समयको 1 वर्षपछि बेच्नेले लाभमा 7.5% कर तिर्नुपर्छ। यसअघि यस्तो दर 5-7.5% मात्रै थियो।
12: सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानुनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मसौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानुनमा रहेका दोहोरो र अव्यवहारिक प्रक्रियाका कारण विकास आयोजना वर्षौँसम्म रोकिने अवस्था अन्त्य गर्ने यो कानुन प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन मूल्याङ्कनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ।
6: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आबद्ध निजी क्षेत्रका व्यवसायहरूलाई किसानको भुक्तानी समयमै फर्छेउट गर्न निर्देशन दिनुभएको छ। ललितपुरमा आयोजित 6ठौँ राष्ट्रिय दुग्ध दिवसका अवसरमा बोल्दै मन्त्री चौधरीले किसानलाई नियमित रूपमा भुक्तानी गरी सरकारको अभियानमा सहयोग पुर्याउन निजी क्षेत्र सरकारसँग आग्रह गर्नुभएको हो। मन्त्री चौधरीले सरकारले अहिले व्यवसायहरूलाई सहजीकरण र आवश्यक निर्देशन दिइरहेको उल्लेख गर्दै राज्यलाई कडा कदममा चाल्न बाध्य नपार्न सचेत गराउनुभयो।
12: डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 गएको शुक्रबारदेखि बेपत्ता शस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर, स्थानीय बासिन्दा तेतबहादुर थापा मगरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वरुण प्रसाद सिंहका अनुसार 56 थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कलपठ्य क्षेत्रमा फेला परेको हो। यस्तै शस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बिओपी परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवीमा रहेको महाकाली नदी किनारमा भेटिएको हो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो।
6: नेपाल दर्पणमा अब विदेशका खबर। युद्ध सुरु भए यता इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको युद्धमा अधिकारीहरूले सार्वजनिक रूपमा स्वीकार गरेको भन्दा धेरै सैन्य स्थलमा क्षति पुगेको उपग्रह तस्विर र भिडियोलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। इरानले फेब्रुअरीको अन्त्यदेखि मध्यपूर्वका 8 देशका प्रमुख सुविधाहरूलाई लक्षित गर्दै वायु रक्षा प्रणाली, इन्धन भर्ने विमान र रडारहरूमा लाखौँ डलरको क्षति पुर्याएको छ। अमेरिकी रक्षा विभाग पेन्टागनले अपरेसन एपिक फ्युरी सुरु भएदेखि इरानमा 13,000 धेरै लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ। इरानका सर्वोच्च नेता मोजदप्पा खामेनीले अमेरिकी सैन्य संरचनामाथिको आक्रमणलाई आफ्नो सेनाको उपलब्धि करार गर्दै मध्यपूर्व अब अमेरिकी सैन्य अड्डाका लागि सुरक्षित नरहेको दावी गर्नुभएको छ। अमेरिकी प्रशासनले भने इरानको सैन्य क्षमता झन्डै ध्वस्त पारिएको बताउँदै आएको छ। बिबिसीको विश्लेषण अनुसार साउदी अरब, युएई, कतार, कुवेत, इराक, जोर्डन, बहराइन र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा प्रभावित भएका छन्, जबकि केही विश्लेषकहरूका अनुसार प्रभावित अड्डाको सङ्ख्या 28 पुग्न सक्छ।
12: मलेसिया सरकारले 16 मुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडा प्रतिबन्ध लगाएको छ। आजदेखि कार्यान्वयनमा आएको नयाँ कानुन अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब लगायत सामाजिक सञ्जालमा 16 मुनिकाले व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ। नियम उल्लङ्घन गर्ने कम्पनीहरूलाई 1 करोड मलेसियन रिङ्गिटसम्म जरिमाना हुने व्यवस्था छ। बालबालिकालाई साइबर दुर्व्यवहार, हानिकारक सामग्री र मानसिक दबावबाट जोगाउने उद्देश्यले यो कदम चालिएको सरकारले जनाएको छ। यसअघि अस्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरिया लगायतका देशहरूले पनि यस्तै नीति निर्माणको प्रक्रिया अगाडि बढाएका छन्।
6: नेपाल दर्पणमा अब खेल खबर। भारतमा जी इन्टरटेनमेन्टले फिफा विश्वकप फुटबल 2026 प्रसारण गर्ने भएको छ। जी इन्टरटेनमेन्टले विश्वकप 2026 र 2034सम्म 38 अन्य फिफा कार्यक्रमहरू प्रसारण गर्ने अधिकार सुरक्षित गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यो सँगै विश्वको प्रमुख बजारमध्ये एक भारतमा प्रतियोगिताको उपलब्धतालाई लिएर महिनौ लामो गतिरोध समाप्त भएको छ। यद्यपि जी इन्टरटेनमेन्टले कति मूल्यमा प्रसारण अधिकार किनेको भन्ने सार्वजनिक भने गरेको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सुरुमा 2026 र 2030 विश्वकपलाई समेट्ने भारत प्याकेजका लागि झन्डै 10 करोड डलर खोजेको थियो, तर पछि 6 करोड डलरमा घटाएको थियो। अमेरिका, क्यानाडा र मेक्सिकोमा यही जेठ 29 प्रतियोगिता सुरु हुनुभन्दा 10 दिन अघि सम्झौता भएको हो। यस्तै नेपालमा हिमालयन स्पोर्ट्स टिभी र डिगो एप मार्फत फिफा विश्वकप प्रसारण हुने भएको छ।
12: यसैबीच सन् 2026 विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाडीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याएको बताएका छन्। पछिल्ला वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डले पनि भिडियो असिस्टेन्ट रेफ्री VAR प्रोटोकल परिवर्तन गर्ने जनाएको छ। 23 संस्करणको फिफा विश्वकप एजेट 29 गतिदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। सङ्घीय संसदमा दुवै बैठक स्थगित। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन।
12: दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 5 जना गम्भीर घाइते। दाङमा टिप्परले मोटरसाइकल ठक्कर दिँदा बाबु छोराको ज्यान गयो।
6: सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। शिक्षा र स्वास्थ्यमा कर बढाउनु भन्दा गुणस्तर सुधारतर्फ ध्यान दिने विज्ञको सुझाव।
12: युद्ध सुरु भए त इरानी आक्रमणबाट अमेरिकाका 20 वटा सैन्य स्थलमा क्षति। इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई।
6: र भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने।
12: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
2: हुन्छ
3: हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तुलाई गाउँमा सबैले खेतीपातीको काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिनँ। किन हो, यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
9: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ। अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन, के गर्ने हो? म त बक्कै परेको छु तै बाबु।
8: ओहो थुल्लाई, तपाईँ हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो। हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छाडेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो। गोरुले दिनभरि लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जोति सकिन्छ। त्यसै गरेर अब घाँस काट्नु पनि परेन, अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् तै।
9: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
8: अब त्यो त चिन्तै नगर्नुहोस् न दाइ तपाईँ। रोल्पा नगरपालिका दोलीबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गएपछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ सक्छौँ नि।
9: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिउ लिउ जस्तो लागिसक्यो। म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्रोको खोर बनाउने छ, खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थो। पुरानो आरा भाँचिसक्यो, अब कहाँ किन्ने होला, के गर्ने होला, यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरेका छौ।
8: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, सिधै मेसिनरी अदर एन्ड सप्लायरमा जानुहोस्। तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खाने पानी लगायत सम्पूर्ण सामान, कृषिजन्य सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
9: ओहो लौ बाबु, उसो भए म भोलि बिहान नै गएर सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
8: अनि एउटा कुरा के दाइ, रोल्पा मेसिनरी अदर एन्ड सप्लायरसित लिबाङमा मात्र नभएर सुलेजहरूको शाखाबाट पनि यी सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि।
10: प्रुफ राइटर गीताराम सुर्पाइली, सम्पर्क मोबाइल नम्बर 9858751744, 9115745496, 9841197744 र 9748001643। एकपल्ट पटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4 सोलिचौर रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध। आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्। रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्। जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्। जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न जान्छ। तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्। तपाईँका सन्ततिहरू कतै मदिरा जन्ने लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउँदै सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाउनुहोस्। स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारिक कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
11: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्र गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिमाना समेत हुन सक्दछ। वडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्। तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्। नगरपालिकाभित्र रहेका महत्त्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जङ्गल, जलजला पद यात्रा, स्याकाई र उखरेनी दादा होमस्टे, गुरुङला मार्ग तथा बङ्करहरू, दारबोध शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मारिचौर रङ्गशाला, विभिन्न मन्दिरहरू संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोलानाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्र जथाभावी फोहोर गर्ने काम नगरौ। तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर परिवारमा कुनै अपाञ्छित घटनाहरू भइरहेको छ, समाजमा कुनै पनि आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने ओडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्तै खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्। रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट, रोल्पा नगरपालिकाको सूचना केन्द्र नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै पनि सुझाव वा गुनासो परेमा सम्बन्धित निकायको गुनासो पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ। रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय लिबाङ रोल्पा।
12: कति दुखेको, रात दिन दुखेको दुखै छ।
13: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
12: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
13: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
12: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छस्तै बाबु?
13: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
12: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो। उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
13: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
10: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093-98409।
8: यो मान्छे कहाँ गएछ? बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछ आउँदैछु त भन्छ, कामहरू छ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ कहाँ यति बेलासम्म आउँदै नआउने, आउँदै नआउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
9: हेर्न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भने।
8: ल, यो जमानामा आएर पनि किन यति कुरामा अटकिरहेको? रेनिबाङमा रहेको हाम्रो सुन सहरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यहीँ गएर बनाएर छिट्टो आउनु है।
10: हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ।
8: प्रोप्राइटर टिकाराम योगी, सम्पर्क मोबाइल नम्बर 97429523।
10: सुनसहरी मोटरसाइकल वर्कसप, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, बोडाचौर जाने बाटो, रोल्पा।
14: हानिकारक परम्परागत अभ्यास विरुद्ध सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाको सूचना।
10: हानिकारक परम्परागत कुरीति, कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौँ।
14: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत, अस्तित्व र महत्त्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
10: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
14: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौँ।
10: 20 वर्ष भन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बाल विवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
14: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन, आत्मनिर्भर बन्न उचित शिक्षा दिऊ।
10: दाइजोमा लगानी होइन, छोरीको उच्च शिक्षा र शिव विकासमा लगानी गरौ।
14: दाइजो प्रथा अनावश्यक आर्थिक बोझ हो, यस्तो प्रथालाई समाजबाट आजै बहिष्कार गरौ।
10: असत्य अपमानित विषय समाजमा कमजोर र असहाय व्यक्तिमाथि थुपारिने अमानवीय बोक्सी प्रथाको विरोध र अन्त्य गरौ।
14: समुदायमा अमानवीय कार्य भएमा निशुल्क फोन नम्बर नेपाल प्रहरी 100, बाल बालिका खोज तलास केन्द्र 104, बाल बालिका हेल्प लाइन नम्बर 198, राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौ या नजिकैको प्रहरी कार्यालय, ओडा कार्यालय र गाउँपालिकामा खबर गरौ।
10: सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पा द्वारा जनहितमा जारी सन्देश।

0: Jaya Desh, Jaya Kishan, Super Paulin, Nepali Kushan.
1: लौ झर्नुस् झर्नुस् रुनीबाङ आइपुग्यौँ है हामी, भाडा दिनुहोस् त सबैजनाले।
2: यहाँ खलासी भाइ पनि कस्तो भाडा भाडा गरेर बोलाइन लगाइसक्यो, मान्छेले भोकले हैरान बनाइसक्यो। तिम्रो भाडा कसले खाइदिन्छ र बरु सिकाइदिनु, यहाँ नास्ता खाने होटेल कहाँ छ?
1: ओहो मेरो दाई, यसरी आवेगमा नआउनु न, तपाईँको माथितिर हेर्नु न, न्यु सुरुखेत एन एस सुरुबाङ होटेल लेखिएको ब्यानर देखिन्छ। त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ, मजाले खानुहोला। तर मलाई भाडा भने दिनुहोस् है।
3: हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा नास्ता र अदर अनुसार खानाको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर श्री कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97616159 र 98267649980।
3: न्यु सुर्खेत एन्ड सुरबाङ होटेल, सुनिल स्मृति गाउँपालिका 3, जी पार्क, रुनीबाङ, रोल्पा।
2: लौ त साथीहरू, अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारीहरू त लगभग लगभग सकियो। अब के चाहिँ बाँकी रह्यो भनेपछि, वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्नेछ, प्रमाण पत्रका कुराहरू छन्, मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराई नै जानुपर्नेछ। के छ हाम्रो अध्यक्षज्यूको राय?
1: हत्तेरी सचिवज्यू, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ भन्या? यति सानो कामको लागि पनि लिबाङ घोराही जानु पर्छ र भन्या?
2: अनि के त
1: यी सबै कामहरू त रोल्पाको सुलीचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ कि? यसको त सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङमा पनि शाखा पसल छ नि।
4: हाम्रा सेवाहरू, प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आइडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी सर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
1: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र, जिमेल त्रिवेणी आर्ट्स @gmail.com, अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुलिचौर लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4, जिपरका नजिकै बस पार्क जाने बाटो, रोल्पा। सम्पर्क मोबाइल नम्बर 98578222310। रुइनीबाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ, फगाम जाने बाटो, उपल्लो गल्ली, रोल्पा। सम्पर्क मोबाइल नम्बर 98649576955। कति सुन्दर मौसम, यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला।
3: त्यही त मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ, अब साँच्चै कतै घुम्न जाऊँ न।
2: हावातलमा कुरा गरेर मात्र हुँदैन नि साथीहरू, हामीहरू छजना बाइक छ, तिनवटा, त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन, अस्तिदेखि बिग्रेर बसिरहेको छ। बर्सातको समय छ, बाइकभन्दा राम्रो त गाडी नै हुन्थ्यो होला, तर गाडी पनि छैन हामीसँग त।
1: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ कि तपाईँहरूले, बाइक नै बनाउनु परे पनि, गाडी नै लग्नु परे पनि, रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि, त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
3: हाम्रा सेवाहरू,
1: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह, व्रतबन्ध, बर्थडे पार्टी लगायत विभिन्न परियोजनमा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट, बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनुहोला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 98449177149। वेलकम वर्कसप, रोल्पा नगरपालिका 4, खाद्य टोल, रोल्पा।

0: झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: तिमीलाई सन्चो छैन कि के हो?
3: हेर न, दुई हप्तादेखि लगातार खोकी लागिरहेको छ, साँझ पख हल्का ज्वरो पनि आउँछ, छाती पनि दुख्छ, के भएको होला?
2: कतै तिमीलाई छेरोग त भएन?
3: छेरोग
2: मलाई पनि छेरोग हुँदा यसै गरी दुई हप्तादेखि लगातार खोकी लागिरहेको थियो।

0: कर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार विधिबाट पूरा मात्रामा पूरा अवधिसम्म औषधि खाएमा क्षयरोग निको हुन्छ। क्षयरोगको जाँच, निदान तथा औषधि स्वास्थ्य संस्थाहरूमा निशुल्क पाइन्छ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ढोक गरे काका।
6: भाग्यमानी भएस। अनि त किन आएस त बाबु, घरतिरको खबर के छ नि?
5: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
6: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
5: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
6: हो र बाबु?
5: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
6: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, लजाऊ।
7: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
0: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
8: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
9: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
8: किन त्यस्तो गरेको होला त?
9: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने।
8: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ, नमाने प्रहरीलाई खबर गरौँ। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानुनी हुन्छ। विवाह गराउनेलाई कानुन बमोजिम कारवाही पनि हुन्छ।
10: बाल विवाह कानुनी अपराध हो, यसलाई आजैबाट रोकौँ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता 10 हप्ता 14 हप्ता 9 महिना 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ। खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: ओहो बाजु कानन नाजेनु र
5: लागे लागे तर
4: दुर्लभ जनावर छैन नि जलवायु परिवर्तन ला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुम व्याप महत्वपूर्ण भूमिका लिया हाब्रा तुम गे जम्मै मिले द रक्षा दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविको उपार्जन ल टेवा सुक्ने पानो आका अरक मुया दन्त अवस्था लले आका तुम नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुम झुङ दान्दौ माय द जुगत्ने पानो
5: ओहो अन्द नङ चाहिँ हाम्रो तुम जुगाने हेन त लाग्यो नलिन्छन् लाग्यो नलिने बाजु
4: कोद म लिङे आकालो लागि गे हाम्रो तुम वासस्थान ल संरक्षण ला समस्या अन्द वन जंगल तुम मिका जुगाङ्या वन संरक्षण अकिन्त मालिङ्गो निंगालो अन्द चोरी सिकारी जनावर तुङ जथा भाबिल माराइया आकालो चोरी सिकारी अदु कारण ए नङ न काकाए भ्या समय ज्याल ल हाल चुङसि वालिउ अरकि उल्ज सचेतले समुदाय रापी हाब्रेलो महत्व बारे ल सल्लाह आयु
5: ए हो र अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम्मै हाब्रे संरक्षण रोज हो बाजु
4: नातिनी हाब्रेलो वासस्थान जोगात्ने वाक मांगची नका पोला अरु जम्मै जनावर रातुङपी जोगात्ने पानो
5: अँ बाजु अब खिन गापी धारिया तरिका ए हाब्रे तुङ जोगान्या त सहभागी आजयङ
4: स्याबास न्यामी नातिनी।

0: साहस नेपाल र सुनिल स्मृति गाउँपालिकाको मानसिक स्वास्थ्य सम्बन्धी सूचना। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या जो कोहीलाई जति बेला पनि हुन सक्छ। यो रोग उपचार तथा परामर्श गरे अरू रोग जस्तै निको हुन्छ। त्यसैले आत्तिने, चिन्तित हुने, बिना कारण डराउने, एक्लै बस्ने, हरेक विषयमा रुचि नहुने, निन्द्रा तथा खानपानमा गडबडी हुने, तनाव महसुस भइरहने, पटक पटक बेहोस हुने, सामाजिक कार्यमा सहभागी हुन मन नलाग्ने, आत्महत्या सम्बन्धी सोचाइ तथा प्रयास आदि लक्षण देखिएमा आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई उपचार तथा परामर्श सेवा लिने गरौ। कहीं कतै यस्तो समस्या देखिएमा परिवार र छरछिमेक मिलेर परामर्श र उपचार गर्नमा सहयोग गरौ। अतः स्टोम फाउन्डेसनको आर्थिक सहयोगमा सुनिल स्मृति गाउँपालिकाको समन्वय र सहकार्यमा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण बिलिप कार्यक्रम सञ्चालन भइरहेका 1, 3, 5 र 6 नम्बर ओडाका बिरामीहरूले सम्बन्धित ओडा मनोसामाजिक परामर्श सेवा लिन सक्नुहुनेछ। परामर्श सेवाका लागि सम्पर्क मोबाइल नम्बर 97446 84 400। सहस नेपाल र सुनिल स्मृति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: आजकल योग्यताले के भाषा कुनै पहिला साथीहरू भन्न बित्तिकै ज्यान फालेर दौडिन्थ्यो। बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन, यो पनि जैटिङ नै हुन्छ क्या।
2: ए कस्तो चातेको हो कि, हेर्नु न ठुलो डाई, उहाँले त लास्टै नै भन्नुभयो कि मलाई।
3: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
1: के भोग्नु र ठुलो, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन लागेर पक्कै।
3: हेर भाइहरू, मलाई टेन्सन छ यार। आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछ, मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन्, बस्ने रहेछन्। अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने अब के गर्ने, कहाँ गएर गहना बनिदिने, भरपर्दो गहना पसल कहाँ छ, अत्तो पत्तो छैन।
1: यति कुरामा त के अट्किनु दाइ, सधैँ नयाँ दुला भर्खर भर्खर बिहे गरेको थाहा उसलाई, उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई। ओ भन्दैन भन्ने दाइलाई।
2: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको हो? मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यू रोल्पा सुन चाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ। तपाईँ पनि त्यहीँ जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
1: हाम्रा सेवाहरू,
0: हामी कहाँ शुद्ध सुनचान्दीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साटफेर पनि गरिन्छ।
2: प्रोप्राइटर हरि गौतम।
0: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026642।
2: शुद्धता र विश्वासको अटुट सम्बन्ध।
0: न्यू रोल्पा सुनचान्दी पसल, रोल्पा नगरपालिका 4, लिबाङ बिच बजार, रोल्पा।

0: एनआईसी एशिया म बैंक गरौँ।
1: बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
5: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
0: महिनावारीको समयमा महिला तथा किशोरीहरूको लागि व्यक्तिगत सरसफाई महत्त्वपूर्ण हुने भएकोले महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरू।
6: नियमित रूपमा नुहाउने, लगाएको कपडा फेर्ने र साबुन पानीले बेला बेलामा हात धुने।
0: सेनिटरी प्याड वा सफा र नरम खालको सुती अथवा कटनको कपडाको प्रयोग गर्ने।
6: कम्तीमा 4-6 घण्टाको फरकमा प्रयोग गरेको कपडा फेर्ने।
0: प्रयोग गरेको कपडाहरू धोएपछि घाममा राम्रोसँग सुकाउने अनि मात्रै पुनः प्रयोग गर्ने।
6: राम्ररी सफा गरेको कपडा 3-4 महिनासम्म मात्र पुनः प्रयोग गर्ने।
0: कम्तीमा 30 मिनट सामान्य शारीरिक व्यायामहरू गर्ने।
6: हरियो साग सब्जी, गेडागुडी, माछा मासु, मौसम अनुसारको फलफुल र प्रशस्त मात्रामा पानी लगायत झोलिलो पदार्थ पिउने। यस प्रकारको खानाले महिनावारीमा हुने दुखाइ कम गर्न सहयोग गर्छ।
0: सरसफाइमा विशेष ध्यान दिने, प्रयोग गर्ने चर्पी सफा राख्ने, चर्पीमा साबुन र पानीको व्यवस्था गर्ने।
6: महिनावारी बारे खुलेर कुरा गरौँ। महिनावारी भएको बेला सरसफाइमा ध्यान दिऊ, स्वस्थ र सुरक्षित रहौँ।
0: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र सेभ द चिल्ड्रेनको सहकार्यमा जनहितमा जारी सन्देश। बरसातको मौसममा खानेपानीका स्रोतहरू दूषित हुने हुनाले पानीलाई शुद्धिकरण गरेर मात्र पिउने गरौँ। शुद्धिकरण गरेको पानीले झाडा पखाला, हैजा, आउँ, टाइफाइड जस्ता पानीजन्य रोगबाट बच्न सकिन्छ।
6: पानी शुद्धिकरण गर्ने विधिहरू:
0: उमाल्ने,
6: पानीलाई राम्रोसँग उमालेर मात्र पिउने।
0: पानी धमिलो भएमा पानीलाई थिग्राएर छानेर मात्र उमाल्नुपर्छ।
6: पिउस वा अक्वाट्याप्स राखेर पानीलाई शुद्धिकरण गर्ने।
0: 60 मिलिलिटरको पिउस प्रयोग गर्दा 1 लिटर पानीमा 3 थोपा पिउस झोल हाल्ने
6: र 240 मिलिलिटरको पिउस प्रयोग गर्दा 10 लिटर पानीमा बिर्को तल्लो धर्को र 15 लिटर पानीमा बिर्को माथिल्लो धर्कोसम्म पिउस झोल हालेर चलाउने।
0: त्यसै गरी 33 मिलिग्रामको अक्वाट्याप्स प्रयोग गर्दा 10 लिटर पानीमा 1 चक्की अक्वाट्याप्स हाल्ने र 67 मिलिग्रामको अक्वाट्याप्स प्रयोग गर्दा 20 लिटर पानीमा 1 चक्की अक्वाट्याप्स हालेर राम्रोसँग चलाउने।
6: पिउस वा अक्वाट्याप्स हालेर पानीलाई 1/2 घण्टासम्म छोपेर राख्नुहोस् अनि मात्र प्रयोग गर्नुहोस्।
0: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र सेभ द चिल्ड्रेनको सहकार्यमा जनहितमा जारी सन्देश।
7: ठुल्लाई गाउँमा सबैले खेतीपातीको काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिनँ। किन हो यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
8: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ। अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन, के गर्ने हो? म त बक्कै परेको छु तै बाबु।
7: ओहो थुल्लाई, तब हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो। हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छादेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो। गोरुले दिनभरि लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जोति सकिन्छ। त्यसै गरेर अब घाँस काट्नु पनि परेन। अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् दाइ।
8: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
7: अब त्यो त चिन्तै नगर्नुहोस् न दाइ तपाईँ। रोल्पा नगरपालिका दोलीबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गएपछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ सक्छौँ नि।
8: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिउ लिउ जस्तो लागिसक्यो। म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्रोको खोर बनाउने छ, खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थो। पुरानो आरा भाँचिसक्यो, अब कहाँ किन्ने होला, के गर्ने होला, यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरेका छौ।
7: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, सिधै रोल्पा मेसिनरी अदर एन्ड सप्लायरमा जानुहोस्। तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खाने पानी लगायत सम्पूर्ण सामान, कृषिजन्य सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
8: ओहो लौ बाबु, उसो भए म भोलि बिहान नै गएर सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
7: अनि एउटा कुरा के दाइ, रोल्पा मेसिनरी अदर एन्ड सप्लायरसित लिबाङमा मात्र नभएर सुलेजहरूको शाखाबाट पनि यी सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि।
9: प्रुफ राइटर गीताराम सुर्पाइली, सम्पर्क मोबाइल नम्बर 9858751744, 9115374596, 9841197144 र 9748061343। एक पटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सुली चौर रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बीच बजार लिबाङ रोल्पा।
10: रोल्पा, रोल्पा।
11: कति दुखेको, रात दिन दुखेको दुखै छ।
12: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
12: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
12: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसोमा म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
12: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
9: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9793098409।
7: यो यो मान्छे कहाँ गएछ? बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछु त भन्छ, कामहरू छ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ कहाँ यति बेलासम्म आउँदैन आउने आउँदैन आउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
5: हेर्न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भन्या।
7: ल यो जमानामा आएर पनि किन यति कुरामा अटकिरहेको? रेनीबाङमा रहेको हाम्रो सुनसरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यहीँ गएर बनाएर छिट्टो आउनु है।
13: हाम्रा सेवाहरू,
5: हामी कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ।
7: प्रोप्राइटर टिकाराम योगी, सम्पर्क मोबाइल नम्बर 97 42 59 52 23।
5: सुनसहरी मोटरसाइकल वर्कसप, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, बोडाचौर जाने बाटो, रोल्पा।
14: हानिकारक परम्परागत अभ्यास विरुद्ध सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाको सूचना।
5: हानिकारक परम्परागत कुरीति, कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौ।
14: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत, अस्तित्व र महत्त्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
5: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
14: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने र कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौँ।
5: 20 वर्ष भन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बाल विवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
14: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन, आत्मनिर्भर बन्न उचित शिक्षा दिऊ।
5: दाइजोमा लगानी होइन, छोरीको उच्च शिक्षा र सिप विकासमा लगानी गरौ।
14: दाइजो प्रथा अनावश्यक आर्थिक बोझ हो। यस्तो प्रथालाई समाजबाट आजै बहिष्कार गरौ।
5: असत्य अपमानित विषय समाजमा कमजोर र असहाय व्यक्तिमाथि थुपारिने अमानवीय बोक्सी प्रथाको विरोध र अन्त्य गरौ।
14: समुदायमा अमानवीय कार्य भएमा निशुल्क फोन नम्बर नेपाल प्रहरी 100, बालबालिका खोज तलास केन्द्र 104, बालबालिका हेल्पलाइन नम्बर 198, राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौ या नजिकैको प्रहरी कार्यालय, उडा कार्यालय र गाउँपालिकामा खबर गरौ।
5: सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाद्वारा जनहितमा जारी सन्देश।
8: लौ झर्नुस् झर्नुस्, रुनीबाङ आइपुग्यो है हामी, भाडा दिनुहोस् त सबैजनाले।
7: या खलासी भाइ पनि कस्तो भाडा भाडा गरेर बोलान लाइसक्यो, मान्छेले भोकले हैरान बनाइसक्यो। तिम्रो भाडा कसले खाइदिन्छ र? बरु सिकाइदिन या नास्ता खाने होटेल कहाँ छ?
8: ओहो मेरो दाई, यसरी आवेगमा नआउनु न। तपाईँको माथितिर हेर्नु न, न्यू सुरुखेत एनएस सुरबाङ होटेल लेखिएको ब्यानर देखिन्छ। त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ, मजाले खानुहोला। तर मलाई भाडा भने दिनुहोस् है।
13: हाम्रा सेवाहरू,
7: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा, नास्ता र अर्डर अनुसार खानाको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर श्री कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97616 59 159 र 98264 64 980।
13: न्यू सुर्केट एन्ड सुरबाङ होटेल, सुनिल स्मृति गाउँपालिका 3, जी पार्क, रुनीबाङ, रोल्पा।
7: लौ त साथीहरू, अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारीहरू त लगभग लगभग सकियो। अब के चाहिँ बाँकी रह्यो भनेपछि वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्नेछ, प्रमाण पत्रका कुराहरू छन्, मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराई नै जानुपर्नेछ। के छ हाम्रो अध्यक्षज्यूको राय?
9: हत्तेरी सचिवज्यू, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ भने यति सानो कामको लागि पनि लिबाङ घोराही जानु पर्छ र भने?
7: अनि के त
9: यी सबै कामहरू त रोल्पाको सुलिचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ कि? यसको त सुनिल स्मृति गाउँपालिका तिन रुइनीबाङमा पनि शाखा पसल छ नि।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आइडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी सर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
9: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र, जिमेल त्रिवेणी आर्ट्स @gmail.com, अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुलिचौर लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 जिपरका नजिकै बस पार्क जाने बाटो रोल्पा, सम्पर्क मोबाइल नम्बर 9858722310, रुइनीबाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा, सम्पर्क मोबाइल नम्बर 9869576955।
5: कति सुन्दर मौसम, यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला।
13: त्यही त मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ, अब साँच्चै कतै घुम्न जाम न।
7: हावातालमा कुरा गरेर मात्र हुँदैन नि साथीहरू, हामीहरू छ 6 बाइक छ, 3 त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन, अस्तिदेखि बिग्रेर बसिरहेको छ, बर्सातको समय छ, बाइकभन्दा राम्रो त गाडी नै हुन्थ्यो होला, तर गाडी पनि छैन हामीसँग त।
9: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ कि तपाईँहरूले, बाइक नै बनाउनु परे पनि गाडी नै लोक्नु परे पनि रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि, त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
13: हाम्रा सेवाहरू,
9: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट, बाटैमा बाइक बिग्रे पनि हामीलाई सम्झनुहोला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 9849477149। वेलकम वर्कसप रोल्पा नगरपालिका 4 खाद्य टोल रोल।

0: झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि।
3: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
2: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
3: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
2: बच्चालाई क्षय रोग लाग्न पाउँदैन।
3: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षय रोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयं सेविका दिदी?
2: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
3: अनि
2: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यौँ गर्दा नाकमुख रुमालले छोप्नुपर्छ, यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
3: बुझे दिदी।
4: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौँ, निरोगी भई बाँचौँ।
0: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
5: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
6: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
5: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
6: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
5: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
6: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
7: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: ढोक गरे काका।
3: भाग्यमानी भएस, अनि त किन आएस त बाबु, घरतिरको खबर के छ नि?
8: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
3: होइन, त के भन्दैछस् बाबु, म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
8: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
3: हो र बाबु?
8: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
3: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, ल जाऊ।
4: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
9: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
0: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
10: ओइ सुन्न भरत, आज भोलि तलाई के भाष भनेको, सधैँ निराश देखिन्छस्।
11: के हुनु यार, तनाव छ मलाई, गर्लफ्रेन्डले बिहे गरौँ भनेर मरिहत्ते गरेको छ, भने जस्तो चाहे जस्तो गरगहना पनि चाहिने रहेछ, कहाँ किन्ने कहाँ बनाउने, अलमलमा छु भन्या म।
10: हत्तेरी, यति सानसानो कुरामा पनि चिन्ता लिएर बस्नु पर्छ र भन्या, सुनचान्दी पसलहरू थुप्रै छन् त।
11: ए हो र, ल त्यसो भए तैँले देखेको पसल चाहिँ कुन हो, लौलो भन भन, म पनि त्यही बाटो बनाउनु पर्यो क्या, कस्तो समस्या परिराखेको छ।
10: अब गरगहनाका पसलहरू भएर मात्र पनि भएन, तेरो त झन् बिहा गर्ने कुरा छ, विवाहमा त झन् गरगहनाहरू राम्रा चाहिएलान्। अब कुन पसलमा राम्रो आकर्षक डिजाइनका गरगहनाहरू बनाइन्छन् भन्ने कुरा हो, यसको लागि त तैँले चिन्ता लिनै पर्दैन। रोल्पाको लिबाङमा रहेको बुद्ध सुनचान्दी पसलमा गइस भने तेरो सबै समस्याको समाधान पनि हुन्छ, तेरो बिहे पनि हुन्छ।
11: हाम्रा विशेषताहरू
10: नयाँ तथा पुराना गरगहनाहरू रानीहार नेकलेस तिलहरी छड्के तिलहरी माहिली तिलहरी फुली बुलाकी मारबारी बाला चुरा चन्द्रमा चन्द्रहार विभिन्न डिजाइनका झुम्काहरू हम्मेलमाला रैया बाला लगायत नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू 24 क्यारेट शुद्ध सुनमा दक्ष तथा अनुभवी कालीगढहरूबाट तयार गरिन्छ।
11: साथै हरितालिका तीजको अवसर पारी यस पसलबाट गरगहना बनाउनु हुने ग्राहकहरूलाई भारी छुटको व्यवस्था समेत रहेको छ। प्रोप्राइटर तिलक रसायली, सम्पर्क मोबाइल नम्बर 9861295993
10: र 9819935335। विगत 25 वर्ष पहिलेदेखि हजुरहरूकै सेवामा समर्पित बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार रोल्पा रोल्पा रोल्पा।
12: सज्जनहरू के तपाईले विचार गर्नु भएको छ?
13: एउटा रुख जो स्वयं आधी हुरी खडेरी शीत वर्षा सबै थोक सहेर पनि प्राणी जातिलाई सहारा दिन्छ र हाम्रो रक्षा गर्दछ। रुखको पात फूल फल छाया जरा बोक्रा सुगन्ध चोप मुना कोइला सबै थोकले हाम्रो मनोकामना पूरा गरिरहेको छ।
12: आफ्नो धन विवेक बानी तथा कर्मद्वारा अरूको कल्याण गर्नु नै जीवनको सफलता हो। जुन कर्म एउटा रुखले गरिरहेको छ तर हामी कति कृतज्ञ छौँ। आफ्नो जीवनको कल्याण गरिरहेको रुख काटिरहेका छौँ। निहित स्वार्थका लागि वन विनाश गरिरहेका छौँ। मानिसको लागि वन जङ्गल भन्दा ठुलो तीर्थ धाम अर्को कुनै छैन। त्यसैले आफ्नो घर वरिपरि रुख बिरुवा रोपौ, रोपिएका बिरुवाको संरक्षण गरौ।
11: वन जोगाऊ पुण्य कमाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
14: रोल्पा।
11: के तपाईँको छरछिमेकमा कोही हिंसामा पर्नु भएको छ? कतै तपाईँ आफै हिंसामा पर्नु भएको त छैन?
13: कतै न्याय कसरी पाउने भनेर भुक्तारी रहनु भएको त छैन? कि आर्थिक अभावका कारण अन्याय सहेर बसिरहनु भएको छ?
11: यदि त्यसो हो भने रोल्पा अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीमा तुरन्त सम्पर्क गर्नुहोस्।
13: एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीबाट कुनै पनि पीडित व्यक्तिलाई दिइने निशुल्क सेवाहरू,
11: स्वास्थ्य उपचार,
13: चिकित्सकीय कानुनी सेवा,
11: मनोसामाजिक परामर्श,
13: सुरक्षा, आवास गृह,
11: कानुनी उपचार,
13: जीविकोपार्जन र पुनर्स्थापना।
11: थप जानकारीका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र रोल्पा अस्पताल रेउका रोल्पा।
13: सम्पर्क मोबाइल नम्बर 9841174409 र नजिकको प्रहरी चौकी वा जिल्ला कार्यालयको पैसा नलाग्ने नम्बर 100 सम्पर्क गर्न सक्नुहुनेछ।
11: पुनश्च तपाईँलाई तपाईँको परिवार वा छर छिमेकमा कुनै पनि महिला तथा बालबालिका माथि हिंसा भएमा सहयोगको लागि सदरमुकामको अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा सम्पर्क गर्नुहोला।
13: अनुरोधक एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी रोल्पा अस्पताल रेउगा रोल्पा।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ङ्गाटुङ्के बेसै माया लागे, कोक्दो जिङ हन्या मन लागे, तर गाँतु रहँदा फुट
9: नातिनी जलवायु परिवर्तन ला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुङ व्याप महत्वपूर्ण भूमिका लिया हाब्रा तुङ गे जम्मै मिले द रक्षा दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविको उपार्जन ल टेवा सुक्न्या पानो आका अरक मुया दान्त अवस्था लले आकातुङ नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुङ झुङ दान्दौ माय द जुगात्न्या पानो।
8: ओहो अन्ड नङ चाहिँ हाम्रो तुङ जुगान्या हेन त लाग्यो नलिन्छन् लाग्यो नलिने बाजु
9: कदा म लिङे आकालो लागि कि हाम्रो तुङ बासस्थान ल संरक्षण ला समस्या अन्त वन जंगल तुङ मिका जुगान्या वन संरक्षण अखिन्त मालिङ्गो निङ्गालो अन्त चोरी सिकारी जनावर तुङ जथाभावी ल माराइया आकालो चोरी सिकारी अदु कारण ए नङ न काका ए भ्या समय ज्याल ल हाल अचुङसी वालिउ अरकी उल्झ सचेतले समुदाय रापी हाब्रेलो महत्व बारे ल सल्लाह अयु।
8: ए हो र अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम्मै हाब्रे संरक्षण रोज हो बाजु।
9: नातिनी हाब्रेलो बासस्थान जोगात्न्या वाक माङ्ची नका पोला अरू जम्मै जनावर रातुङपी जोगात्न्या पानो।
8: अँ बाजु, अब खिन गापी धारुया तरिका ए हाब्रे तुङ जोगान्या त सहभागी आजयङ।
9: स्याबास न्यामी नातिनी।
10: बर्सातको समयमा लामखुट्टेबाट सर्ने डेङ्गी रोगबाट आफू पनि बचाउ, अरूलाई पनि बचाऊ।
11: उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशी बेसरी दुख्नु, आँखाको गेडी दुख्नु, बेसरी टाउको दुख्नु, शरीरमा राता बिबिराहरू आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु डेङ्गी रोगका मुख्य लक्षणहरू हुन्।
10: डेङ्गी रोगबाट बच्ने उपायहरू:
11: सुत्ने बेला झुलको प्रयोग गर्ने, पुरै शरीर ढाक्ने गरी लुगा लगाउने,
10: पानी राख्ने भाँडाहरू जस्तो जस्तै ट्याङ्की दरम बाटा बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौ। घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने गरी जाली हाल्ने।
11: एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्ने गर्दछ, त्यसैले साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत रहने। घर विद्यालयको आँगन कुना काप्चा जस्तै पर्दा पछाडि खाट मुनि शौचालय भित्र डेस्क बेन्च मुनि आदि जस्ता ठाउँहरूमा कीटनाशक औषधि छर्ने गरौँ।
10: लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर र विद्यालय भित्र वरिपरिका पानी जम्ने सबै ठाउँहरू र पानी जम्ने भाडाहरू खोजी खोजी सफा गरौँ र लामखुट्टेको फुल नष्ट गरौँ।
11: स्वास्थ्य कर्मीको सल्लाह बिना कुनै पनि औषधि प्रयोग नगरौँ। लामखुट्टेको टोकाइबाट बस्नु नै डेङ्गुबाट बस्नु हो। अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

साहस नेपाल र सुनिल स्मृति गाउँपालिकाको मानसिक स्वास्थ्य सम्बन्धी सूचना। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या जो कोहीलाई जति बेला पनि हुन सक्छ। यो रोग उपचार तथा परामर्श गरे अरू रोग जस्तै निको हुन्छ। त्यसैले आत्तिने, चिन्तित हुने, बिना कारण डराउने, एक्लै बस्ने, हरेक विषयमा रुचि नहुने, निन्द्रा तथा खानपानमा गडबडी हुने, तनाव महसुस भइरहने, पटक पटक बेहोस हुने, सामाजिक कार्यमा सहभागी हुन मन नलाग्ने, आत्महत्या सम्बन्धी सोचाइ तथा प्रयास आदि लक्षण देखिएमा आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई उपचार तथा परामर्श सेवा लिने गरौ। कहीं कतै यस्तो समस्या देखिएमा परिवार र छरछिमेक मिलेर परामर्श र उपचार गर्नमा सहयोग गरौ। अतः स्टोम फाउन्डेसनको आर्थिक सहयोगमा सुनिल स्मृति गाउँपालिकाको समन्वय र सहकार्यमा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण बिलिप कार्यक्रम सञ्चालन भइरहेका 1, 3, 5 र 6 नम्बर ओडाका बिरामीहरूले सम्बन्धित ओडा मनोसामाजिक परामर्श सेवा लिन सक्नुहुनेछ। परामर्श सेवाका लागि सम्पर्क मोबाइल नम्बर 97446 84 400। सहस नेपाल र सुनिल स्मृति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: एनआईसी एशिया म बैंक गरौँ।
1: बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिनेर नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्। रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्। जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्। जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न जान्छ। तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्। तपाईँका सन्ततिहरू कतै मदिरा जन्य लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउँदै सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाउनुहोस्। स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारिक कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्र गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिमाना समेत हुन सक्दछ। वडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्। तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्। नगरपालिकाभित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय, जमकोट, जलजला पद यात्रा, स्याकाई र उखरेनी डाँडा होमस्टे, गुरुङला मार्ग तथा बङ्करहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुरीखेल, मारिचौ रङ्गशाला, विभिन्न मन्दिरहरू संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोलानाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्र जथाभावी फोहोर गर्ने काम नगरौँ। तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर परिवारमा कुनै अपाञ्छित घटनाहरू भइरहेको छ, समाजमा कुनै पनि आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने ओडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्तै खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्। रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट, रोल्पा नगरपालिकाको सूचना केन्द्र नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै पनि सुझाव वा गुनासो परेमा सम्बन्धित निकायको गुनासो पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ। रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, लिबाङ, रोल्पा।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन आजै डाउनलोड गर्नुहोस्।
7: निकारक परम्परागत अभ्यास विरुद्ध शून्य स्मृति गाउँपालिका सुलीचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलीचौर रोल्पाको सूचना।
8: हानिकारक परम्परागत कुरीति कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौ।
7: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत अस्तित्व र महत्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
8: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
7: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने र कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौँ।
8: 20 वर्ष भन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बाल विवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
7: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन आत्मनिर्भर बन्न उचित शिक्षा दिऊ।
8: दाइजोमा लगानी होइन छोरीको उच्च शिक्षा र सिप विकासमा लगानी गरौ।
7: दाइजो प्रथा अनावश्यक आर्थिक बोझ हो। यस्तो प्रथालाई समाजबाट अझै बहिष्कार गरौ।
8: असत्य अपमानित विषय समाजमा कमजोर र असहाय व्यक्तिमाथि थुपारिने अमानवीय बोक्सी प्रथाको विरोध र अन्त्य गरौ।
7: समुदायमा अमानवीय कार्य भएमा निशुल्क फोन नम्बर नेपाल प्रहरी 100, बालबालिका खोज तलास केन्द्र 104, बालबालिका हेल्पलाइन नम्बर 198, राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौ या नजिकैको प्रहरी कार्यालय, उडा कार्यालय र गाउँपालिकामा खबर गरौ।
8: सुनिल स्मृति गाउँपालिका सुलिचौरो रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौरो रोल्पा द्वारा जनहितमा जारी सन्देश।

0: झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिचे हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: तिमीलाई सन्चो छैन कि के हो?
3: हेर न, दुई हप्तादेखि लगातार खोकी लागिरहेको छ, साँझ पख हल्का ज्वरो पनि आउँछ, छाती पनि दुख्छ, के भएको होला?
2: कतै तिमीलाई छेरोग त भएन?
3: छेरोग?
2: मलाई पनि छेरोग हुँदा यसै गरी दुई हप्तादेखि लगातार खोकी लागिरहेको थियो, साँझ पख हल्का ज्वरो पनि आउँथ्यो, त्यसैले शङ्का गरे कि। छेरोगको शङ्का लाग्न साथ मैले स्वास्थ्य संस्थामा गएर जाँच गराएर स्वास्थ्य कर्मीले भने अनुसार पुरा मात्रा औषधि पुरा अवधिसम्म खाएँ अनि छेरोग निको भयो। बरु तिमी पनि अहिले नै स्वास्थ्य संस्थामा गएर खकार जचाइहाल, छेरोग लागेको रहेछ भने पनि उपचार गरेपछि निको हुन्छ।
4: यदि कसैलाई दुई हप्तादेखि लगातार खोकी लागिरहेको छ, खान मन लाग्दैन, छाती दुख्छ, साँझ पख हल्का ज्वरो आउँछ र खकारमा रगत देखा परेको छ भने क्षयरोग लागेको हुन सक्छ। यस्ता चिन्ह तथा लक्षणहरू देखिएमा वा क्षयरोगको शंका लागेमा जति सक्दो चाँडो स्वास्थ्य संस्थामा गई खकार जचाऊ।
5: स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार विधिबाट पूरा मात्रामा पूरा अवधिसम्म औषधि खाएमा क्षयरोग निको हुन्छ। क्षयरोगको जाँच निदान तथा औषधि स्वास्थ्य संस्थाहरूमा निशुल्क पाइन्छ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
6: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
7: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
6: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
7: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
6: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
7: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा

0: काकालाई घरमा लैजान आएको
1: होइन त के भन्दैछस् बाबु म कुष्ठ प्रभावित मान्छे तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्
0: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले
1: हो र बाबु
0: हो काका कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलापमा समान रूपले सहभागी भइराखेका छन् तपाईँ हामी अब सँगै बस्नुपर्छ जय हिन्दुस काका घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्
1: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु ल जाऊ
2: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन् कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौं
3: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन् सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो
4: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: NIC Asia मो बैंक करूं। NIC
1: Asia बैंक पनी साथी पनी राम्रो पनी हाम्रो पनी।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
5: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
0: महिनावारीको समयमा महिला तथा किशोरीहरूको लागि व्यक्तिगत सरसफाई महत्त्वपूर्ण हुने भएकोले महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरू।
6: नियमित रूपमा नुहाउने, लगाएको कपडा फेर्ने र साबुन पानीले बेला बेलामा हात धुने।
0: सेनिटरी प्याड वा सफा र नरम खालको सुती अथवा कटनको कपडाको प्रयोग गर्ने।
6: कम्तीमा 4-6 घण्टाको फरकमा प्रयोग गरेको कपडा फेर्ने।
0: प्रयोग गरेको कपडाहरू धोएपछि घाममा राम्रोसँग सुकाउने अनि मात्रै पुनः प्रयोग गर्ने।
6: राम्ररी सफा गरेको कपडा 3-4 महिनासम्म मात्र पुनः प्रयोग गर्ने।
0: कम्तीमा 30 मिनट सामान्य शारीरिक व्यायामहरू गर्ने।
6: हरियो साग सब्जी, गेडागुडी, माछा मासु, मौसम अनुसारको फलफुल र प्रशस्त मात्रामा पानी लगायत झोलिलो पदार्थ पिउने। यस प्रकारको खानाले महिनावारीमा हुने दुखाइ कम गर्न सहयोग गर्छ।
0: सरसफाइमा विशेष ध्यान दिने, प्रयोग गर्ने चर्पी सफा राख्ने, चर्पीमा साबुन र पानीको व्यवस्था गर्ने।
6: महिनावारी बारे खुलेर कुरा गरौँ। महिनावारी भएको बेला सरसफाइमा ध्यान दिऊ, स्वस्थ र सुरक्षित रहौँ।
0: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र सेभ द चिल्ड्रेनको सहकार्यमा जनहितमा जारी सन्देश।
7: कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे पनि, यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
7: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
2: ए बाजे पनि, जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? 7 Heaven Dental जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
5: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ, रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
0: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।
5: तिमीलाई सन्चो छैन कि के हो?
6: हेर न, दुई हप्तादेखि लगातार खोकी लागिरहेको छ, साँझ पख हल्का ज्वरो पनि आउँछ, छाती पनि दुख्छ, के भएको होला?
5: कतै तिमीलाई छेरोग त भएन?
6: छेरोग?
5: मलाई पनि छेरोग हुँदा यसै गरी दुई हप्तादेखि लगातार खोकी लागिरहेको थियो, साँझ पख हल्का ज्वरो पनि आउँथ्यो, त्यसैले शङ्का गरे कि। छेरोगको शङ्का लाग्न साथ मैले स्वास्थ्य संस्थामा गएर जाँच गराएर स्वास्थ्य कर्मीले भने अनुसार पूरा मात्रा औषधि पूरा अवधिसम्म खाएँ अनि छेरोग निको भयो। बरु तिमी पनि अहिले नै स्वास्थ्य संस्थामा गएर खकार जचाइहाल, छेरोग लागेको रहेछ भने पनि उपचार गरेपछि निको हुन्छ।
7: यदि कसैलाई दुई हप्तादेखि लगातार खोकी लागिरहेको छ, खान मन लाग्दैन, छाती दुख्छ, साँझ पख हल्का ज्वरो आउँछ र खकारमा रगत देखा परेको छ भने क्षयरोग लागेको हुन सक्छ। यस्ता चिन्ह तथा लक्षणहरू देखिएमा वा क्षयरोगको शंका लागेमा जति सक्दो चाँडो स्वास्थ्य संस्थामा गई खकार जचाऊ।
8: स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार विधिबाट पूरा मात्रामा पूरा अवधिसम्म औषधि खाएमा क्षयरोग निको हुन्छ। क्षयरोगको जाँच, निदान तथा औषधि स्वास्थ्य संस्थाहरूमा निशुल्क पाइन्छ।
9: स्वास्थ्य कार्यालय रोल्पा द्वारा जनहितमा जारी सन्देश।
10: ढोक गरे काका,
11: भाग्यमानी भएस। अनि त किन आइस् त बाबु, घरतिरको खबर के छ नि?
10: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
11: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
10: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
11: हो र बाबु?
10: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलापमा समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
11: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, ल जाऊ।
7: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
8: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
9: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
12: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि?
11: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ, श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
12: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
11: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
12: बच्चालाई क्षयरोग लाग्न पाउँदैन।
11: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षयरोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयं सेविका दिदी?
12: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
11: अनि
12: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यु गर्दा नाकमुख रुमालले छोप्नु पर्छ, यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
11: बुझे दिदी।
7: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौं, निरोगी भई बाँचौं।
9: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
13: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
14: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
13: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
14: हेर्नुस काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
13: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
14: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
15: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: ढोक गरे काका,
11: भाग्यमानी भएस। अनि त किन आइस् त बाबु, घरतिरको खबर के छ नि?
10: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
11: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
10: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
11: हो र बाबु?
10: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
11: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, ल जाऊ।
7: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
8: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
9: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
16: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक, दिगो दरिलो र विश्वासिलो।
17: भाजेन र
18: हे नातिनी न्या के जंगल दाङ सिंह दाया अन्याजिङ दै
17: ए हुरु बाजु ओजो नापी जंगल आना

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625 28990।